0: लो याद सुनाओ लो गीत बॉलीवुड गोल्डन हिट्स कीप्स एफएम 98.3 मेगाहर्ट्ज़ मा
1: दिल दीवाना बिन सजना के
0: आइतबार र मंगलवार दिवसो 4 बजे सोमवार र शुक्रवार बेलुकी 10 बजे पुराना बॉलीवुड संगीत को जादू तपाईं की रेडियो कीप्स एफएम मा
2: What's the secret to success?
3: Simple. Say yes to radio advertising.
2: Your brand, our voice. One message, thousands of listeners.
3: Radio advertising. Affordable, effective, and culturally close.
2: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
4: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
5: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
0: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
5: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
0: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
6: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
7: 01-42-35-888 98-12-35-888
8: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो
9: अब धन ना नमान्नुस् नॉनस्टॉप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि
10: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स

0: life-changing quotes. विफलताको बेला नै सफलताको बिउ रोप्ने सबैभन्दा राम्रो समय हो। यो भनाइ हो परमहंस योगानन्दको।
1: नेपाली चलचित्रका सदाबहार गीतहरू, Wednesday and Saturday, 2 p.m., Thursday, 10 p.m., only on KIPS FM 98.3.

0: तीस वर्ष देखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिङ.
1: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
2: Join our community on Facebook for the latest updates and all the music you love.
1: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
3: सौन्दर्य, स्वास्थ्य र जीवनशैली सम्बन्धी एक विशेष कार्यक्रम. Beauty, health and lifestyle. Keeps FM 98.3 megahertz ma shanibar beluki 7 baje, mangalbar bihana 7 baje ra budhbar diuso 3 baje.
4: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाई हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा. कार्यक्रम
5: भन्ज्याङ चौतारी
4: प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा.

0: Dabai sunday hununsa Kips FM 98.3 MHz your companion.
1: Kips time check.
2: अहिले बिहानको 7 बजेको छ.
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Kips 98.3 FM, your companion, your companion, your companion.
6: 7 घटेका विश्वका प्रमुख गतिविधिहरूको कार्यक्रम Weekly World News. Weekly World News. Weekly World News.
7: हेलो, नमस्कार नमस्कार. स्वागत छ स्टेशन किप्स एफएम 98.3 योर कम्प्यानियनमा, द रेडियो अफ न्यू जेनेरेसन, द स्टेसन द्याट अलवेज किप्स यु कुल, किप्स यु अलाइभ, किप्स यु एनिथिङ. कार्यक्रम विकली वर्ल्ड न्युज तपाईँ सुन्दै हुनुहुन्छ. विकली वर्ल्ड न्युजमा गत हप्ता घटेका विश्व घटनाहरू कार्यक्रममा सुन्न सक्नुहुन्छ, साथमा नेपाली गीत सङ्गीतहरू इन्जोय गर्न सक्नुहुन्छ. तपाईँलाई साथ दिनुको लागि म प्रस्तुता निचल उपस्थित भइसकेको छु. र किप्स एफएम 98.3 यो कम्पानियन ट्युन इन गर्दै हुनुहुन्छ. हामीलाई वर्ल्ड वाइड सुन्नुको लागि kipsfm.com हाम्रो पात्रो एप प्रयोग गर्न सक्नुहुन्छ. फलो गर्नुहोला हामीलाई इन्स्टाग्राम, फेसबुक अनि टिकटकमा. आइडी रहेको छ किप्स एफएम 98.3 मेगाहर्ज. र अहिले भने चाहिँ हामी कार्यक्रममा फर्स्ट सङ्गतर्फ लाग्दैछौँ. गीत भनेर रहेको छ सिरिरी हावाले बाई दीपक लिम्बू एन्ड अन्जु पन्त.

श्रोता मित्र विकली वर्ल्ड न्यूजमा पहिलो न्यूज तर्फ लाउन चाहन्छु। न्यूज रहेको छ अमेरिकामा 30 वर्ष माथिका सैनिकको अनिवार्य टेस्टोस्टेरोन परीक्षण गरिने। पुरा न्यूज विकली वर्ल्ड न्यूजमा अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले 30 वर्ष र सोभन्दा माथिका अमेरिकी सैनिकहरूका लागि वार्षिक रूपमा अनिवार्य टेस्टोस्टेरोन परीक्षण कार्यक्रम घोषणा गरेका छन्। सामाजिक सञ्जाल एक्समा एक भिडियो सन्देश जारी गर्दै रक्षा मन्त्री हेगसेथले यो परीक्षणलाई सैनिकहरूले वार्षिक रूपमा पूरा गर्नुपर्ने नियमित स्वास्थ्य परीक्षणमा थप गरिने जानकारी दिएका हुन्। 30 वर्षभन्दा मुनिका सैनिकहरूका लागि भने यो परीक्षण स्वैच्छिक हुनेछ। परीक्षणपछि आवश्यकता अनुसार गरिने उपचार वा टेस्टोस्टेरोन रिप्लेसमेन्ट थेरापी लिने नलिने भन्ने निर्णय गर्ने सम्बन्धी सैनिककै व्यक्तिगत रोजाइमा निर्भर रहने हेगसेथले बताएका छन्। रक्षा मन्त्री हेगसेथले यसलाई अमेरिकी सेनाको सबैभन्दा बलियो पक्ष मानिने व्यक्तिगत योद्धाको क्षमता कायम राख्ने पेन्टागनको प्रयासका रूपमा प्रस्तुत गरेका छन्। यो पहल कुनै कृत्रिम क्षमता अभिवृद्धिका लागि होइन, भिडियो सन्देशमा हेगसेथले भनेका छन्। यो तपाईँको प्राकृतिक क्षमतालाई पुनःबहाली र अनुकूलन गर्न, तपाईँको दीर्घायुको रक्षा गर्न र युद्धमा निरन्तर टिकिरहन आवश्यक पर्ने जैविक आधार सुनिश्चित गर्नका लागि हो। सैनिकहरूमा हर्मोनको स्तर बारे पेन्टागनको चासो नयाँ भने होइन। राष्ट्रिय रक्षा अधिकृत ऐन 2025 प्रावधान अनुसार पनि रक्षा मन्त्रीले कम टेस्टोस्टेरोनको उपचार परीक्षण र स्क्रिनिङका विद्यमान मापदण्डहरू बारे अमेरिकी कंग्रेसलाई जानकारी गराउनुपर्ने व्यवस्था छ। मायो क्लिनिकका अनुसार 30 वा 40 वर्षको उमेरपछि पुरुषहरूमा हरेक वर्ष प्राकृतिक रूपमा करिब 1% दरले टेस्टोस्टेरोनको स्तर घट्दै जान्छ। कार्यक्रम विकली वर्ल्ड न्यूजमा अब हामी गीततर्फ लाग्दैछौँ। गीत रहेको छ यो केटीको ठिकै छैन चाला फ्रम द मुभी टुहुरो।

श्रोता मित्र, कार्यक्रम विकली वर्ल्ड न्यूज सुन्दै हुनुहुन्छ। विकली वर्ल्ड न्यूजमा नेक्स्ट न्यूज तर्फ लाग्न चाहन्छु। न्यूज रहेको छ भारतको सबैभन्दा ठूलो आणविक ऊर्जा केन्द्रको डेटा लिक। भारतको तमिलनाडु स्थित कुन्डनकुलम आणविक ऊर्जा केन्द्रको अति संवेदनशील दस्तावेजहरू लिक भएको छ। यस घटनाले अन्तर्राष्ट्रिय सुरक्षा वृत्तमा हलचल मचाएको समाचारमा उल्लेख छ। वर्ल्ड लिक्स नामक

समूहले यस प्लान्टसँग सम्बन्धित हजारौं दस्तावेजहरू डार्क वेबमा सार्वजनिक गरेको दावी गरेपछि भारतको ऊर्जा सुरक्षा र साइबर प्रतिरक्षा प्रणालीमाथि गम्भीर प्रश्न खडा भएको छ। न्यूज एजेन्सी रोइटर्सका अनुसार ह्याकरहरूले प्लान्टको कन्ट्रोल रूमको लेआउट, ब्लूप्रिन्ट, आपूर्तिकर्ता, सप्लायरको सूची र अन्य महत्वपूर्ण प्राविधिक विवरणहरू सार्वजनिक गरेका छन्। यो घटनाको बीजारोपण गत मे महिनामा भएको देखिए पनि यसको गम्भीरता भने भर्खरै मात्र सत्तामा आएको हो। कुण्डनकुलम प्लान्टको युनिट 3 र युनिट 4 परियोजनामा ठेकेदारका रूपमा काम गरिरहेको अनिल अम्बानी नेतृत्वको रिलायन्स ग्रुपले आफ्नो डेटा भण्डारण गरिएको तेस्रो पक्ष कम्पनी योटाको सर्भर ह्याक भएको स्वीकार गरेको छ। रिलायन्सका अनुसार यो साइबर आक्रमणका बारेमा भारत सरकारलाई आधिकारिक रूपमा जानकारी गराइसकिएको छ। विवरण अनुसार गत मे 29, 2026 योटाको सर्भरमा शंकास्पद गतिविधि देखिएको थियो। शुरूमा साइबर आक्रमण रोकिएको दावी गरे पनि जुन महिनाको अन्त्यमा ह्याकर समूहले 8,58,000 भन्दा बढी फाइलहरू चोरी गरेको दावी गर्दै त्यसमध्ये 19,000 भन्दा बढी संवेदनशील दस्तावेजहरू डार्क वेबमा अपलोड गरिदियो। लिक भएका दस्तावेजहरूमा प्लान्टका विभिन्न हिस्साका नक्सा, निरीक्षण रेकर्ड, बैठकका माइन्युटहरू र सप्लायर्सहरूका गोप्य विवरणहरू समेत समावेश रहेको बताइएको छ। परमाणु सुरक्षा विशेषज्ञहरूले यस घटनालाई सप्लाई चेन अट्याकको संज्ञा दिएका छन्। यो यस्तो प्रकारको आक्रमण हो जहाँ ह्याकरले सिधै मुख्य संस्थाहरूलाई प्रहार गर्नुको सट्टा त्यससँग जोडिएका साना ठेकेदार वा डेटा सेन्टरलाई निशाना बनाउँछ, जसका कारण मुख्य लक्ष्यसम्म पुग्न उनीहरूलाई सहज हुन्छ। विशेषज्ञहरूका अनुसार यदि सार्वजनिक गरिएका दस्तावेजहरू वास्तविक हुन् भने कुनै पनि शत्रु राष्ट्र वा समूहले प्लान्टको सुरक्षा कमजोरी, सपोर्ट सिस्टम र प्राविधिक संरचनालाई सजिलै बुझ्न सक्छन्। विशेष गरी कन्ट्रोल रूमको लेआउट सार्वजनिक हुनुले भविष्यमा हुन सक्ने भौतिक वा साइबर आक्रमणको जोखिमलाई कयौं गुणा बढाइदिएको समाचारमा उल्लेख छ। कार्यक्रम विकली वर्ल्डमा नेक्स्ट सङतर्फ लागौं। सङ रहेको छ माया गर्न जान्यो मायाले बाई राजन राज सेवा कोटी फिचरिङ क्याप्टन डी बियोन्से।

0: This is Hits 98.3 FM, your companion.
1: सौंदर्य, स्वास्थ्य र जीवन शैली संबंधी एक विशेष कार्यक्रम ब्यूटी हेल्थ एंड लाइफस्टाइल हिप्स एफएम 98.3 मेगाहर्ज मा शनिबार बेलुकी 7 बजे मंगलबार बिहान 7 बजे र बुधबार दिउँसो 3 बजे सुनौलो याद सुनौलो गीत बॉलीवुड गोल्डन हिट्स हिप्स एफएम 98.3 मेगाहर्ज मा आइतबार र मंगलबार दिउँसो 4 बजे सोमबार र शुक्रबार बेलुकी 10 बजे पुराना बॉलीवुड संगीत को जादू तपाईंकी रेडियो हिप्स एफएम मा
2: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईंसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
3: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्रीरोग समस्या समाधान सेवा
4: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा
3: खुशीको खबर हरेक आइतबार हलिसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
5: हलिसी क्लिनिक नारायण तार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
3: फोन नम्बर 4910511
1: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो
6: अब धन्ना नमान्नुस् नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि
7: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स

0: 7장 구독해.
1: 네팔 भाषाया न्याय पुसेचौ मेता
2: सुथेया 6:30 नि से 7 बजे तक स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज
3: पुरै 1 घण्टा तीनवटा मुभीज का सुपरहिट गीतहरु
4: 3 इन 1
5: एभ्री स्याटरडे 9 एएम एन्ड थर्सडे 6 पीएम
6: किप्स 98.3 FM Your companion
7: सदाभरि घटेका विश्वका प्रमुख गतिविधिहरुको कार्यक्रम वीकली वर्ल्ड न्यूज वीकली वर्ल्ड न्यूज वीकली वर्ल्ड न्यूज
8: पहिलो व्यापारिक विश्रामपछि फेरि पनि स्वागत हुन चाहन्छु स्टेशन किप्स अफ फ्याम 98.3 यो कम्पेनियनमा द रेडियो अफ न्यू जेनेरेसन द स्टेसन द्याट अलवेज किप्स यु कुल किप्स यु अलाइभ किप्स यु एन्टरटेन कार्यक्रम विकली वर्ल्ड न्यूजमा गत त घटेका विश्व घटनाहरू वर्ल्ड न्यूज तपाईँले सुन सक्नुहुन्छ र म निजल छु तपाईँको साथमा र कार्यक्रमलाई तपाईँले वर्ल्डमा सुन्नुको लागि किप्स एफएम .com हाम्रो पात्र एप प्रयोग गर्न सक्नुहुन्छ फलो गर्नुहोला हाम्रो इन्स्टाग्राम फेसबुक टिकटकमा आइडी रहेको छ किप्स एफएम 98.3 मेगाहर्ट्ज अहिले भने चाहिँ हामी लाग्दैछौँ अर्को न्युजतर्फ न्युज भनिरहेको छ 40 वर्षपछि भारतीय प्रधानमन्त्रीको न्युजिल्यान्ड भ्रमण दुई देशबीच रणनीतिक साझेदारी घोषणा 40 वर्षको लामो कूटनीतिक अन्तराल तोड्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले न्युजिल्यान्डको ऐतिहासिक औपचारिक भ्रमण सम्पन्न गरेका छन् सन् 1986 न्युजिल्यान्डको भ्रमण गर्ने मोदी पहिलो भारतीय प्रधानमन्त्री हुन् यो ऐतिहासिक भ्रमणका क्रममा भारत र न्युजिल्यान्डले आफ्नो द्विपक्षीय सम्बन्धलाई रणनीतिक साझेदारीमा स्तरोन्नति गर्ने घोषणा गरेका छन् इन्डोनेसिया र अस्ट्रेलियाको भ्रमणपछि न्युजिल्यान्ड पुगेका मोदीलाई अकल्यान्ड विमानस्थलमा त्यहाँका प्रधानमन्त्री क्रिस्टोफर लक्सनले न्यानो स्वागत गरेका थिए भ्रमणका क्रममा दुई देशबीच व्यापार रक्षा खेलकुद र प्रविधिको क्षेत्रमा सहकार्य बढाउने विषयमा महत्वपूर्ण छलफल र सम्झौताहरू भएका छन् इन्डो पेसिफिक क्षेत्रमा बलियो उपस्थिति जनाउने उद्देश्यका साथ दुवै देशले रक्षा र सुरक्षा सहकार्यलाई विशेष जोड़ दिएका छन् यसै क्रममा दुई देशबीच समुद्री सुरक्षा र सहकार्यलाई मजबुत बनाउन समुद्री क्षेत्रमा सहकार्य गर्ने समझदारीमा हस्ताक्षर भएको छ भ्रमणका क्रममा भएको स्वतन्त्र व्यापार सम्झौता मार्फत दुई देशबीचको आर्थिक सम्बन्धमा नयाँ आयाम थपिएको द डिप्लोम्याटले जनाएको छ सम्झौता अनुसार न्युजिल्यान्डबाट भारततर्फ निर्यात हुने 57% सामानहरू तत्कालै भन्सारहित हुनेछन् जसले न्युजिल्यान्डका व्यवसायहरूलाई भारतीय बजारमा ठूलो फाइदा पुर्याउने विश्वास गरिएको छ भारत र न्युजिल्यान्ड बीच खेलकुद क्षेत्रमा सहकार्य सुरु भएको 100 वर्ष पुगेको अवसरमा दुवै देशले खेलकुद प्रविधि र विशेष गरी रग्बी खेलको विकासमा सहकार्य गर्ने योजना बनाएका छन् यसका साथै प्रविधिको क्षेत्रमा भारतीय अन्तरिक्ष संस्थाको चन्द्रयान 3 अभियानमा न्युजिल्यान्डको स्पेस कम्पनीले पुर्याएको प्राविधिक योगदानको स्मरण गर्दै आगामी दिनमा अन्तरिक्ष अनुसन्धान र प्रविधिमा साझेदारी थप बलियो बनाउने प्रतिबद्धता जनाइएको छ कार्यक्रम विकली वर्ल्ड न्यूजमा अब हामी अर्को गीततर्फ लाग्छौँ र गीत रहेको छ अभागी बाई एलिना चौहान

हजुर श्रोता मित्र, विकली वर्ल्डमा नेक्स्ट न्यूज तर्फ लागो न्यूज रहेको छ, हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय। पुरा न्यूज विकली वर्ल्डमा नाजी नेता एडोल्फ हिटलरको जन्मस्थललाई चरम दक्षिणपन्थी समर्थकहरूको तीर्थस्थल बन्न नदिन अस्ट्रियाले उक्त भवनलाई औपचारिक रूपमा प्रहरी कार्यालयमा रूपान्तरण गरेको छ। लामो विवाद र कानूनी प्रक्रियापछि बुधबार नयाँ प्रहरी कार्यालय सञ्चालनमा ल्याइएको हो। अस्ट्रियाली अधिकारीहरूका अनुसार हिटलरको जन्मघरलाई प्रहरी कार्यालय बनाउने निर्णयले उक्त स्थानलाई नाजी विचारधाराको प्रतीकका रूपमा प्रयोग हुनबाट रोक्नेछ। साथै यसले वर्षौंदेखि चलिरहेको यस भवनको भविष्य के हुने भन्ने विवादको पनि अन्त्य हुने अपेक्षा गरिएको छ। ब्राउनाउ आम इन सहरको केन्द्रमा रहेको 17 शताब्दीको उक्त भवनको करिब 2 करोड युरो लागतमा पुनर्निर्माण गरिएको हो। निर्धारित समयभन्दा 3 वर्ष ढिलो सम्पन्न भएको पुनर्निर्माणपछि भवनको स्वरूप पूर्ण रूपमा परिवर्तन गरिएको छ। जर्मन सीमा नजिक रहेको उक्त घरमा एडोल्फ हिटलरको सन 1889 अप्रेल 20 जन्म भएको थियो। पहिले पहेँलो रङको रहेको भवनलाई सेतो रङले रङ्गाइएको छ भने प्रवेशद्वारमा प्रहरी कार्यालयको चिन्ह राखिएको छ। भवन बाहिर रहेको स्मारक शिलालेखमा शान्ति, स्वतन्त्रता र लोकतन्त्रका लागि फेरि कहिले फाँसीवाद होइन भन्ने सन्देश अझै कायम राखिएको छ। सन् 1938 नाजी जर्मनीले अस्ट्रियालाई गाभेपछि करिब 65,000 अस्ट्रियाली यहुदी मारिएका थिए भने थप 1,30,000 भन्दा बढीलाई देश निकाला गरिएको थियो। यद्यपि होलोकास्ट प्रतिको आफ्नो ऐतिहासिक जिम्मेवारी पूर्ण रूपमा स्वीकार नगरेको भन्दै अस्ट्रिया समय समयमा आलोचित हुँदै आएको छ। यो भवन सन् 1912 एउटै परिवारको स्वामित्वमा थियो। सन् 1972 भने अस्ट्रियाली सरकारले भाडामा लिएर अपाङ्गता भएका व्यक्तिहरूको सेवा केन्द्रका रूपमा प्रयोग गर्दै आएको थियो। अन्तिम निजी मालिक गेर्लिन्दे पोमरले भवनको पुनः उपयोगका यहुदी मारिएका थिए भने थप 1,30,000 भन्दा बढीलाई देश निकाला गरिएको थियो। यद्यपि होलोकास्ट प्रतिको आफ्नो ऐतिहासिक जिम्मेवारी पूर्ण रूपमा स्वीकार नगरेको भन्दै अस्ट्रिया समय समयमा आलोचित हुँदै आएको छ। यो भवन सन् 1912 एउटै परिवारको स्वामित्वमा थियो। सन् 1972 भने अस्ट्रियाली सरकारले भाडामा लिएर अपाङ्गता भएका व्यक्तिहरूको सेवा केन्द्रका रूपमा प्रयोग गर्दै आएको थियो। अन्तिम निजी मालिक गेर्लिन्दे पोमरले भवनको पुनः उपयोगका विभिन्न प्रस्तावको विरोध गर्दै आएका थिए। अस्ट्रियाली संसदले सन् 2016 विशेष कानून मार्फत भवन अधिग्रहण गर्ने निर्णय गरेपछि सर्वोच्च अदालतले करिब 8,10,000 युरोमा उक्त सम्पत्ति खरिद गर्ने सरकारी निर्णयलाई अनुमोदन गरेको थियो। भवन भत्काउने, संग्रहालय बनाउने वा अन्य प्रयोजनमा प्रयोग गर्ने विकल्पमाथि लामो छलफल भएपछि इतिहासविदहरूले भवन ध्वस्त पार्न नहुने धारणा राखेका थिए। अन्तत विशेषज्ञ आयोगको सिफारिसमा यसलाई प्रहरी कार्यालय बनाउने निर्णय गरिएको हो। सरकारले स्थायी प्रहरी उपस्थितिले नाजी विचारधाराप्रति कुनै सहिष्णुता नरहेको स्पष्ट सन्देश दिने र भवनलाई राजनीतिक रूपमा तटस्थ बनाउने विश्वास व्यक्त गरेको छ। तर यातना शिविरमा बाँचेकाहरूको संस्था माउथहाउसेन कमिटी अस्ट्रियाका प्रवक्ता रोबर्ट इटरले भने भवनको स्वरूप परिवर्तन गर्दैमा नव नाजी समर्थकहरूको तीर्थयात्रा रोकिने विश्वास गर्न नसकिने बताए। उनले इतिहासकै कुख्यात नरसंहारकर्ता मध्ये एकको जन्मस्थल भएकाले त्यसको ऐतिहासिक पहिचान मेटाउन सम्भव नरहेको धारणा व्यक्त गरे। कार्यक्रम विकली वर्ल्ड न्यूजमा अब हामी अर्को गीततर्फ लाग्छौं। गीत रहेको छ बसन्त ऋतु।

0: बिहीबार दिउँसो 3 बजे शनिबार साँझ 5 बजे
1: मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा
2: मेरो मन छैन बसमा तिमीलाई 10 दिन्छु 10 मा केलाई गरिराको प्रश्न फसे फसे फसे तिम्रो जवानीमा मस्त
3: केही नौलो
4: रोचक
3: अनि अचम्म लाग्ने तथ्यहरू किप्स 98.3 एफएम मा कार्यक्रम रेडियोमा रोचक रेडियोमा रोचक
4: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नु होला मात्र किप्स 98.3 एफएम मा
5: Stay connected with your favorite station, Keeps FM 98.3 megahertz.
6: Join our community on Facebook for the latest updates and all the music you love.
5: And don't stop there, follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
7: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन एटा राम्रो होला
8: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
7: किन ए एसी लाइट ब्रिक नै
8: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
7: वाह मैले खोजेको जस्तै रहेछ
8: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596-98-012-35-44
9: बाबु पानीको बिल तिरिदे ल
10: ल तिरिदे
11: बाबु बत्तीको बिल तिरिदे आज
10: ल ल तिरिदे
9: दादा इन्टरनेटको पनि लास्ट दिनु है आज
10: ल त्यो पनि तिरिदे
9: तर सबै कुरा यति छिटै कसरी तिरिस
10: किनकि मसँग हाम्रो पात्र छ
11: हाम्रो पात्र त मसँग पनि छ तर पेमेन्ट कसरी
10: जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै
12: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
13: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
14: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
13: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
14: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
12: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
1: 01-42-35-888 98-12-35-888
15: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
16: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
4: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्ट्सहरू कार्यक्रम
13: म्युजिक मज्जा
4: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 एफएम मा
17: तपाई सुन्दै हुनुहुन्छ
9: के
17: ई
9: बी
17: एस
18: किप्स 98.3 एफएम योर कम्पानियन
3: साताभरि घटेका विश्वका प्रमुख गतिविधिहरूको कार्यक्रम विकली वर्ल्ड न्यूज
19: श्रोता मित्र कार्यक्रम विकली वर्ल्डमा दोस्रो व्यापारिक विश्रामपछि पुनः स्वागत हुन चाहन्छु स्टेशन किप्स एफएम 98.3 मेगाहर्जमा र म निजल छु तपाईँको साथमा कार्यक्रम तपाईँ सुन्दै हुनुहुन्छ विकली वर्ल्ड न्यूज र हरेक आइतबार बिहानको 7 बजे सोमबार बेलुकी 8 बजे मंगलबार दिउँसोको 3 बजे सुन सक्नुहुन्छ कार्यक्रममा गत हप्ता घटेका विश्व घटनाहरू वर्ल्ड न्यूजहरू सुन सक्नुहुन्छ अहिले पनि हामी लाग्दैछौँ अर्को न्यूजतर्फ न्यूज रहेको छ फ्रान्समा 15 वर्ष मुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध फ्रान्सले 15 वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न प्रतिबन्ध लगाउने ऐतिहासिक कानून पारित गरेको छ यो कानून लागू भएपछि फ्रान्स यस्तो कदम चाल्ने पहिलो युरोपेली देश बनेको छ फ्रान्सको संसदले गत मंगलबार उक्त कानून पारित गरेको हो। राष्ट्रपति इमान्युएल म्याक्रोनले आफ्नो कार्यकाल समाप्त हुन अघि यो प्रतिबद्धता पूरा भएको भन्दै स्वागत गरेका छन्। कानून अनुसार सेप्टेम्बर 2026 15 वर्ष मुनिका बालबालिकाले नयाँ सामाजिक सञ्जाल खाता खोल्न पाउने छैनन्। नयाँ खाता खोल्ने सबैले उमेर प्रमाणित गर्नुपर्नेछ। त्यस्तै जनवरी 2027 यो नियम सबै विद्यमान खातामा पनि लागू हुनेछ। त्यसपछि फ्रान्समा सामाजिक सञ्जाल प्रयोग गर्ने प्रत्येक व्यक्तिले आफू 15 वर्ष वा सोभन्दा माथि भएको प्रमाणित गर्नुपर्नेछ। सामाजिक सञ्जाल कम्पनीहरूले फ्रान्सको गोपनीयता नियामक निकायबाट स्वीकृत उमेर प्रमाणीकरण प्रणाली प्रयोग गर्नुपर्नेछ। यद्यपि यो कानूनलाई लिएर केही चिन्ता पनि व्यक्त गरिएको छ। आलोचकहरूले उमेर प्रमाणीकरणले प्रयोगकर्ताको गोपनीयतामा असर पार्न सक्ने, किशोरहरूले नियम छल्न सक्ने तथा यस्तो प्रणाली पूर्ण रूपमा प्रभावकारी नहुन सक्ने बताएका छन्। फ्रान्सकी डिजिटल मन्त्री आन्नाले एनाफले भने आवश्यक प्रविधि पहिले नै उपलब्ध भएकाले कानून छिटो लागू गर्न सम्भव भएको बताएकी छन्। यसअघि अस्ट्रेलियाले पनि 16 वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाएको थियो, तर त्यहाँको ई सेफ्टी आयोगका अनुसार प्रतिबन्धपछि पनि 16 वर्ष मुनिका करिब 70% बालबालिकाले कुनै न कुनै रूपमा सामाजिक सञ्जालमा पहुँच कायम राखेका छन्। सबै प्रयोगकर्ताले उमेर प्रमाणित गर्नुपर्ने व्यवस्था गरिएकोले विशेषज्ञहरूले फ्रान्सको प्रणाली सफल हुने सम्भावना केही बढिरहेको बताएका छन्, तर यसले गोपनीयता सम्बन्धी जोखिम पनि बढाउन सक्ने चेतावनी दिएका छन्। युरोपभर बालबालिकाको मानसिक स्वास्थ्य र अनलाइन सुरक्षालाई ध्यानमा राख्दै सामाजिक सञ्जालमा उमेर सीमा कडा बनाउने प्रयास तीव्र भइरहेको छ। बेलायतले पनि जनवरी 2027 16 वर्ष मुनिका किशोर किशोरीलाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने घोषणा गरिसकेको छ भने युरोपेली आयोगले पनि बालबालिकाका लागि यस्तै नयाँ नियम ल्याउने तयारी गरिरहेको छ। हजुर श्रोता मित्र, विकली वर्ल्डमा अर्को गीततर्फ लाग्छौं। गीत रहेको छ मायाको भाषा फ्रम द मुभी कबड्डी 4।

0: माया साँच्चै गर्नुहुँदैछ भाउजूलाई?
1: गर्छु नि सर, जहाँ नजिक छ त्यसको लागि। कति अचार गर्छ खाना मायाले? देख
2: खाना
1: खाना मायाले दिँदैछु भन्दैछु ल।

श्रोता मित्र कार्यक्रम विकली वोलेन्समा अर्को न्यूजतर्फ लागू न्यूज रहेको छ। क्यानाडाबाट आयातित सामानमा 50% भन्सार शुल्क लगाउने ट्रम्पको निर्णय। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाबाट आयात हुने विभिन्न प्रकारका वस्तुहरूमा 50% भन्सार महसुल ट्यारिफ लगाउने निर्णय गरेका छन्। अमेरिकी गाडी दुग्धजन्य उत्पादन र मदिरा प्रति क्यानाडाले असमान र भेदभावपूर्ण व्यवहार गरेकाले जवाफमा यो कडा कदम चालिएको व्हाइट हाउसले जनाएको छ। व्हाइट हाउसका अनुसार नयाँ भन्सार महसुल आगामी 30 दिनभित्र लागू हुनेछ। यस्तै दुई उत्तर अमेरिकी छिमेकीहरू बीचको व्यापारिक तनावलाई थप उत्कर्षमा पुर्याएको छ। ट्रम्पले अमेरिकी भन्सार ऐनको सेक्सन 338 अनुसार यो निर्णय गरेका छन्। सन् 1930 को यो ऐनले

क्यानाडाबाट आउने मदिरा, हकी स्टिक, दैनिक उपभोग्य वस्तुदेखि सिमेन्ट जस्ता औद्योगिक सामग्रीहरूमा यस निर्णयले प्रत्यक्ष प्रभावित हुनेछन्। यद्यपि यस नयाँ भन्सार शुल्क ऊर्जा कृषिमा प्रयोग हुने मल, माछा, खनिज लगायत उत्पादनमा लाग्ने छैन। यी उत्पादनमा ट्रम्पले यसअघि नै राष्ट्रिय सुरक्षासँग सम्बन्धित सेक्सन 232 प्रयोग गरेर कर थपिसकेका छन्। अमेरिकी कदम प्रति क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले कडा आपत्ति जनाएका छन्। उनले अमेरिकी प्रशासनको यो एकपक्षीय निर्णय विद्यमान सम्झौताको प्रत्यक्ष उल्लङ्घन भएको बताएका छन्। यसका बावजुद क्यानाडा आफ्नो आर्थिक हितको रक्षा गर्दै आगामी साताहरूमा अमेरिकासँगको व्यापार वार्तालाई अघि बढाउन तयार रहेको प्रधानमन्त्री कार्नीले स्पष्ट पारेका छन्। दुई देश बीच व्यापारिक द्वन्द्व पहिलेदेखि नै जारी थियो। अमेरिकाले यसअघि नै क्यानाडाबाट आउने स्टील, अल्मुनियम र तामामा 15-50% भन्सार महसुल लगाउँदै आएको छ। क्यानाडाले पनि अमेरिकी गाडी तथा धातुहरूमा 25% जवाफी महसुल लागू गरेको छ। ओन्टारियो प्रान्तका प्रिमियर डोग फोर्डले यस कदमको निन्दा गरेका छन्। उनले दुवै पक्षका सीमा क्षेत्रमा यसले आर्थिक रूपमा राम्रो नगर्ने बताए। उनले ओन्टारियोको हितमा काम नगर्न नछाड्ने पनि बताए। यसअघि ओन्टारियोले अमेरिकी उत्पादनमा कर बढाएको भन्दै वासिङ्टनले असन्तुष्टि जनाएको थियो। म ओन्टारियोलाई जोगाउनका लागि लड्न छाड्दिन। यदि यी करहरू अगाडि बढ्यो भने क्यानाडाले पनि कर लगाएर जवाफ दिनुपर्छ। डलरको जवाफ डलरले दिनुपर्छ। क्यानाडा चेम्बर अफ कमर्सका सिईओ क्यान्डेस लाइनले यो निर्णयले अन्तत ट्रम्प प्रशासनलाई पछुतो हुने बताइन्। एसोसिएट प्रेस एपी सङ्घको कुराकानीमा उनले 30 दिनको अवधिमा दुवै देशले वार्ता गर्नु उपयुक्त हुने सुझाव दिइन्। कार्यक्रम विकली वोलेन्समा अब हामी अर्को गीततर्फ लाग्छौँ। गीत रहेको छ कोरे र प्रेम पत्र बाई बुनु राई एन्ड कमल।

श्रोता मित्र विकली वर्ल्डलेस सुन्दै हुनुहुन्छ। विकली वर्ल्डलेसमा आज मसँग रहेका सम्पूर्ण न्यूजहरू सकिसकेका छन्। तपाईँलाई कार्यक्रम कस्तो लाग्यो सल्लाह सुझाव मलाई पक्कै पनि दिनुहोला। फेसबुक पेज रहेको छ हाम्रो किप्स एफएम 90.3 MHz। त्यस्तै हामीलाई इन्स्टा र टिकटकमा पनि भेट्न सक्नुहुन्छ यही आइडी मार्फत। र नेक्स्ट विक फेरि अर्को न्युजहरू लिएर आउने बाचाको साथमा आजको लागि म निजलाई पनि बिदा दिनुहोस्। नमस्कार, टेक केयर, बाई बाई। सुन्दै गर्नुहोला किप्स एफएम 90.3 योर कम्पेनियन।

0: तपाई सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले बिहानको 8 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: On Keeps 98.3 FM.

0: कार्यक्रम कलियुग टाइम्स कलियुग टाइम्स
1: Hollywood Times, every day, 11 to 12 p.m.
2: Farki farki, yaw tu ma, timro man ko nazikai. Farki farki, bas ma, timro ghar ko nazikai.
3: नेपाली पप गीतहरुको उतार चढाव कुन गीत कुन स्थानमा छ साथै नेपाली पप गीतहरुबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला टिप्स मोस्ट वान्टेड टिप्स मोस्ट वान्टेड
4: हरेक शनिबार मध्याह्न 12 बजे आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे
5: सौन्दर्य स्वास्थ्य र जीवनशैली सम्बन्धी एक विशेष कार्यक्रम ब्युटी Health and Lifestyle. Hits FM 98.3 MHz ma sanibar beluki 7 baje, mangalbar bihana 7 baje, ra budhbar diunso 3 baje.
6: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन इटा राम्रो होला
7: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
6: किन ए एसी लाइट ब्रिक नै
7: यो हल्का मजबूत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
6: वाह मैले खोजेको जस्तै रहेछ
7: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596-94-3544
8: स्वस्थ जीवन सुखी जीवन
9: हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईसँग
10: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इंटरवेंशनल रेडियोलॉजी सेवा उपलब्ध छ
11: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नॉन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्यूड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
10: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा वेरिकोस वेन पाठिगर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
12: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौं तपाईको स्वास्थ्यको सच्चा साथी
10: फोन नम्बर 4910511 4910511 98511703998511703 98511703
13: What's the secret to success?
14: Simple. Say yes to radio advertising.
13: Your brand, our voice. One message, thousands of listeners.
14: Radio advertising. Affordable, effective, and culturally close.
13: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
15: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
16: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
17: केही नौलो
18: रोचक
17: अनि अचम्म लाग्ने तथ्यहरू किप्स 98.3 एफएम मा कार्यक्रम रेडियोमा रोचक रेडियोमा रोचक
18: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नु होला मात्र किप्स 98.3 एफएम मा
19: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाई हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम
20: भञ्जन चौतारी
19: प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा
21: फुलको डाले डालेमा तिम्रो रूपको लाले
22: नेपाली चलचित्रका सदाबहार गीतहरु
23: मेरो निन्द्रा भोको तिर्खा रात र दिन
24: हो किन छोडेको
22: Wednesday and Saturday, 2 p.m., Thursday, 10 p.m., only on KIPS FM 98.3.

0: Hits FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.
1: Every Saturday 10 a.m., Monday 6 p.m. and Friday 2 p.m.
2: नेपाली चलचित्रका सदाबहार गीतहरू Wednesday and Saturday, 2 p.m., Thursday, 10 p.m., only on Kips FM
3: 98.3.
4: अब धन नान मान्नुस् नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि
5: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स

0: 20 वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
2: Join our community on Facebook for the latest updates and all the music you love.
1: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
3: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् Weekly Roll News. मात्र किप्स एफएम 98.3 मेगाहर्ज मा ट्यून इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे
4: क्योंकि तुम ही हो अब तुम ही हो जिंदगी
5: बेस्ट रोमांटिक हिंदी सॉन्ग बेस्ट रोमांटिक हिंदी सॉन्ग Best romantic Hindi songs every Sunday 9 p.m. Tuesday 6 p.m.
6: Pehla nasha, pehla khumar.
5: Station Gifts FM 98.3 megahertz.

0: na Balibog. Flashback.
1: Sa Thursday, the hero, Hamro Maya Thiyo.
0: Every Sunday and Tuesday, 10 p.m., Thursday, 9 a.m., and Saturday, 5 p.m.
1: May mara saajha. May mara saajha.
2: नमस्कार अनि हार्दिक स्वागत छ। तपाई सुन्दै हुनुहुन्छ किप्स 98.3 FM।
3: हजुर नमस्ते अनि स्वागत छ यो किप्स एफएम 98.3।
4: सुजल पा अनि गिन नमस्कार किप्स 98.3 FM।
5: यो हो किप्स 98.3 FM। तपाई सँगको सहयात्रा।
6: Gives 98.3 FM.

0: Life-changing quotes. सही काम गर्नको निम्ति जुनसुकै समय पनि सही हुन्छ। यो भनाइ हो मार्टिन लुथर किङको।
1: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा। ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे।
2: किप्स 98.3 एफएममा गजल संसार।

0: तपाई सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले बिहानको 9 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: Chemical X.
7: On Keeps 98.3.

0: Unplugged. Nepali artist singers haruka unplugged geet haru sunna nachutyaunu hola harek aitbar madhyan 12 baje ra shanibar diuso 4 baje
1: timro dil ko bhitra bhitra bhanake cha bandu basta
2: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
0: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
3: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा
0: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
2: हलेसी क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
0: फोन नम्बर 4910511 4910511 9851170939 9851170939
4: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
5: Join our community on Facebook for the latest updates and all the music you love.
4: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
6: What's the secret to success?
5: Simple. Say yes to radio advertising.
6: Your brand, our voice. One message, thousands of listeners.
5: Radio advertising. Affordable, effective, and culturally close.
6: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
7: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो
8: अब धन नाना मान्नुस ननस्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि
9: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
10: सौन्दर्य स्वास्थ्य र जीवन शैली सम्बन्धी एक विशेष कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइल किप्स एफएम 98.3 मेगाहर्जमा शनिबार बेलुकी 7 बजे मंगलबार बिहान 7 बजे र बुधबार दिउँसो 3 बजे
11: Enjoy the cover version of your favorite songs. Covermania at 98.3. Covermania at 98.3.
0: Every Monday 5 p.m. and Friday 8 p.m.
12: Keeps FM 98.3 megahertz. Keeps FM 98.3 megahertz.
13: Chemical X.
14: On Kids 98.3.

0: Pips FM 98.2 MHz Radyo'nun
1: सौंदर्य, स्वास्थ्य र जीवन शैली संबंधी एक विशेष कार्यक्रम ब्यूटी हेल्थ एंड लाइफस्टाइल किप्स एफएम 98.3 मेगाहर्ज मा शनिबार बेलुकी 7 बजे मंगलबार बिहान 7 बजे र बुधबार दिउँसो 3 बजे
2: What's the secret to success?
3: Simple. Say yes to radio advertising.
2: Your brand, our voice. One message, thousands of listeners.
3: Radio advertising. Affordable, effective, and culturally close.
2: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
4: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै एटा राम्रो होला
5: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
4: किन ए एसी लाइट ब्रिक नै
5: यो हल्का मजबूत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
4: वाह मैले खोजेको जस्तै रहेछ
5: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01 591 35 96 98 012 35 444

0: life-changing quotes. सन्तानको जीवन सहज बनाएर उनीहरूलाई परनिर्भर नबनाउनुहोस्। यो भनाई हो रोबर्ट ए हेनलेनको।
1: राजा मतिवा मती नएवा ने पुछे चांगुटु खेले।
2: नेपाल भाषा या न्याय पुछे चौमेता
3: सुथेया 6:30 to 7 PM तक स्टेशन किप्स एफएम 98.3 MHz।
4: Stay connected with your favorite station, Keeps FM 98.3 MHz.
5: Join our community on Facebook for the latest updates and all the music you love.
4: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 MHz and hit that follow button today.
0: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 ampere, 150 ampere, 200 ampere का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मरमत समारका लागि सम्झनुहोला।
6: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
7: नेपाली साङ्गीतिक क्षेत्रका गीत सङ्गीतको साथमा रमाइला सेगमेन्टहरू, कार्यक्रम
0: म्युजिक मज्जा
7: प्रत्येक मंगलबार बेलुकी 8 PM to 9 PM र प्रत्येक बिहीबार बिहान 7 PM to 8 PM मात्र किप्स 98.3 FM मा।
8: The world's full of tremendous numbers of trends and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending. Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on KIPS FM 98.3 MHz. Never miss out.

0: आपाय सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले बिहानको 10 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: Are you ready for the big O?
7: This is In Box.

0: are in tune to KIPPS FM 98.3 MHz, your companion.
1: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम भन्ज्याङ चौतारी प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा
2: History of Rock.
3: Monday 3 p.m. Only on KIPPS FM 98.3 MHz, your companion.
4: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी IR क्लिनिक सधैं तपाईंसँग
5: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ
6: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्यूड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
5: खुशीको खबर हरेक आइतबार हलेसी IR क्लिनिकमा भेरिकोस वेन पार्टिगर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
7: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी IR क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
5: फोन नम्बर 4910511 4910511 9851170939
8: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन इटा राम्रो होला
9: अरु होइन एएसी लाइट ब्रिक नै रोज्नुस्
8: किन एएसी लाइट ब्रिक नै
9: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
8: वाह मैले खोजेको जस्तो रहेछ
9: स्ट्रङ लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01591 35 96 98 012 35 444
10: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो
11: अब धन नाना मान्नुस् नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि
12: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
13: यू कैन डांस
14: यू कैन सिंग ऑल यू गॉट टू डू इज
15: जस्ट ट्यून इन
16: KIPPS FM 98.3 MHz योर कंपेनियन द रेडियो ऑफ न्यू जनरेशन
17: What's the secret to success?
18: Simple. Say yes to radio advertising.
17: Your brand, our voice. One message, thousands of listeners.
18: Radio advertising. Affordable, effective, and culturally close.
17: Say yes to radio advertising where every word makes an impact. KIPPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
19: एक फूल झरे रखे भो एक फूल झरे रखे भो
20: नेपाली सुपर हिट्स

0: यो हो किप्स 98.3 एफएम तपाईं सँगको सहयात्रा
1: नेपाली पप गीतहरुको उतार चढ़ाव कुन गीत कुन स्थानमा छ साथै नेपाली पप गीतहरुबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला किप्स मोस्ट वान्टेड किप्स मोस्ट वान्टेड
2: हरेक शनिबार मध्याह्न 12 बजे आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे
3: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
3: Your brand, our voice.

0: One message, thousands of listeners.
1: Radio advertising, affordable, effective, and culturally close.
0: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
2: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ
3: के भयो बोलादै के गुनगुनाइरहेको
2: होइन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
3: हेत्तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्रो खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
2: यति सजिलै
3: अनि त अब हाम्रो पात्रो एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिङ्क
1: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
2: Join our community on Facebook for the latest updates and all the music you love.
1: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
3: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678. 2678
4: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईं हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम
5: भञ्जाङ चौतारी
4: प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा
6: सुनौलो याद सुनौलो गीत बॉलीवुड गोल्डन हिट्स कीप्स एफएम 98.3 मेगाहर्ट्ज मा
7: दिल दीवाना बिन सजना के
6: आइतबार र मंगलबार दिउँसो 4 बजे सोमबार र शुक्रबार बेलुकी 10 बजे पुराना बॉलीवुड संगीत को जादू तपाईंकी रेडियो कीप्स एफएम मा

Life-Changing Quotes. एउटा ढोका बन्द हुँदा के तपाईलाई थाहा छ दोस्रो खुलेको हुन्छ। यो भनाई हो।

0: Stay connected with your favorite station, Keeps FM 98.3 MHz.
1: Join our community on Facebook for the latest updates and all the music you love.
0: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 MHz and hit that follow button today.
2: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics. Kulishwar, Kathmandu. Contact number 530-2678. 530-2678.
3: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित.
4: Introducing Wi-Fi 6 with Subisu Suraksha.
5: Wi-Fi 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट.
4: साथै Subisu सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित.
5: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ.
6: Subisu, छिटो पनि, सुरक्षित पनि.
7: थप जानकारी तथा बुकिङका लागि
8: 0942-35-888.
9: What's the secret to success?
10: Simple. Say yes to radio advertising.
9: Your brand, our voice. One message, thousands of listeners.
10: Radio advertising. Affordable, effective, and culturally close.
9: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
11: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कूटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी.
12: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ. फोन नम्बर 530-2678. 530-2678. लोकेशन को लागि गुगल गर्नुहोस्. ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.

0: Don't change the station. We'll be right back. You are listening to Gips FM 98.3 MHz, your companion. Just tune in.
1: Sunau lo yaad, sunau lo geet. Bollywood Golden Hits. Gips FM 98.3 MHz ma. आइतबार र मंगलबार दिवसो 4 बजे, सोमवार र शुक्रवार बेलुकी 10 बजे. पुराना बॉलीवुड संगीत को जादू तपाईं के रेडियो किप्स एफएम मा.
2: नेपाली पॉप, फ्लैशबैक. Every Sunday and Tuesday 10 p.m., Thursday 9 a.m. and Saturday 5 p.m.

0: Hits FM 98.3 presents Pop Hour.
1: मुझे कैसे पता न चला कि तू मैनु प्यार.
0: Every Friday 12 p.m.
2: आफरी उसने जाना कि तारीफ मुमकिन नहीं.
3: स्वस्थ जीवन, सुखी जीवन, हलेसी क्लिनिक सधैं तपाईंसँग. 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा,
0: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा, महिला स्वास्थ्य, निसन्तानपन, स्त्री रोग समस्या समाधान सेवा.
4: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा.
0: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ. मौकाको फाइदा उठाउनुहोस्.
3: हलेसी क्लिनिक, नारायण तार, काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी.
0: फोन नम्बर 4910511 4910511 9851170939 9851170939.

0: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै एउटा राम्रो होला?
1: अरु होइन, ए एसी लाइट ब्रिक नै रोज्नुहोस्।
0: किन ए एसी लाइट ब्रिक नै?
1: यो हल्का मजबुत र ठुलो आकारको हुन्छ, जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
0: वाह, मैले खोजेको जस्तो रहेछ।
1: स्ट्रङ, लाइट एन्ड स्मार्ट, ए एसी लाइट ब्रिक फ्याक्ट्री, मलिकु, धादिङ। फोन 01-591-3596-98-012-35-444।
2: What's the secret to success?
3: Simple. Say yes to radio advertising.
2: Your brand, our voice. One message, thousands of listeners.
3: Radio advertising. Affordable, effective, and culturally close.
2: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
4: अब धन नमान्नुस्, नॉनस्टॉप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला। शुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि।
5: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्, ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
6: राजा मतिवा मती नएवा ने पुछे चंगुटु के
7: नेपाल भाषा या न्याही पुसी चौ मेता
8: सुथेया 6:30 से 7 बजे तक स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज।
9: आर यू रेडी टू टर्न अप द वॉल्यूम एंड रॉक आउट लाइक नेवर बिफोर?
10: From Led Zeppelin to AC/DC, from Queen to the Rolling Stones, and from Guns N' Roses to Nirvana, we've got the ultimate playlist of rock greatness.
9: Join us as we journey through the decades of rock and roll, featuring the timeless classics that still get your heart pounding and your fists pumping.
10: Don't miss a beat. Mark your calendars and set your alarms, because it's time to rock out with the best.
9: Rock Fever. Every Friday 9 a.m. and every Thursday 7 p.m.
10: Radio station Keeps FM 98.3 megahertz.
11: Wake me up when September ends.
12: Yoho Keeps FM 98.3 megahertz.
13: किप्स 98.3 FM को कलिउड टाइममा अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाली चलचित्रका गीतहरू।

Life-Changing Quotes。जोखिम लिनु एक पटक को संभावित हार हो, जोखिम न लिनु सदैं को निश्चित हार हो। यो भनाई हो सोरेन किर्कगार्ड को।

0: एक्सप्रेस को साथ अब नेपाल भरी 14,000 भन्दा बढी हटस्पटहरुमा फ्री इन्टरनेट को मजा लिनुहोस्।
1: अब लाइफ इज अलवेज ऑन जहाँ पनि खुरु खुरु
0: कनेक्ट टु माय वर्ल्ड लिंक एंड ऑलवेज स्टे कनेक्टेड व्हेयरएवर यू आर।
2: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
3: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्, ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
4: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत। जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको
5: Stay connected with your favorite station, Keeps FM 98.3 megahertz.
6: Join our community on Facebook for the latest updates and all the music you love.
5: And don't stop there, follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
7: Keeps FM 98.3 presents Pop Hour.
8: मुझे कैसे पता न चला कि तू मैनू प्यार।
7: Every Friday 12 p.m.

0: नेपाली पप गीतहरूको उतार चढाव कुन गीत कुन स्थानमा छ, साथै नेपाली पप गीतहरूबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला।
1: हरेक शनिबार मध्याह्न 12 बजे, आइतबार राति 8 बजे र मङ्गलबार बिहान 9 बजे।

0: तपाई सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले मध्याह्नको 12 बजेको छ
3: Keeps you cool. Keeps you alive.
4: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
5: Keeps FM 98.3 MHz presents...

नमस्कार श्रोताबृन्द, स्वागत छ कार्यक्रम किप्स अनप्लग्ड मा। तपाई अहिले ट्युन इन गर्दै हुनुहुन्छ स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज, योर कम्पेनियन रेडियो स्टेशन दैट किप्स यू कूल, किप्स यू अलाइभ एन्ड किप्स यू इन्टरटेन्ड। तपाईको साथमा छु म युक्ता। तपाईले हामीलाई वर्ल्ड वाइड सुन्दै हुनुहुन्छ हाम्रो अनलाइन एड्रेस www.kipsfm.com मार्फत, साथमा हाम्रो पात्रो एपबाट पनि किप्स एफएम सर्च गरेर हामीलाई सुन्न सक्नुहुनेछ। यस कार्यक्रममा हाम्रा सम्पूर्ण सङ्गीत प्रेमी श्रोताहरूले विभिन्न गायक तथा ब्यान्डका अनप्लग गीतहरू अबको एक घण्टासम्म सुनेर रमाउन सक्नुहुनेछ। श्रोता मित्र, हामीलाई एक घण्टासम्म साथ दिनुहोला। अबको एक घण्टासम्म हाम्रा मनपर्ने कलाकारहरूले उहाँहरूको मनपर्ने नेपाली, अङ्ग्रेजी तथा हिन्दी अनप्लग गीतहरू कार्यक्रममा उहाँहरूको सुरिलो आवाजमा प्रस्तुत गर्नुहुनेछ। श्रोतावृन्द, आजको कार्यक्रममा पहिलो सिङ्गर हुनुहुन्छ पूजन एन्ड अनुपमा लोहानगन। उहाँहरूले आफ्नो मिठो आवाजमा अनप्लग गीत सुनाउनु हुनेछ। तपाईँ पनि इन्जोय गर्नुहोला र म चाहिँ कार्यक्रममा फेरि आउने नै छु।

अनि यो गीतको भिडियोको जुन चाहिँ भार छ, हाम्रो अति नै व्यस्त अनि अति नै लोकप्रिय म्युजिक निर्देशक नायक सोनाम पाखनिङले यसलाई निर्देशन गर्नुभएको छ अनि आफै पनि यस भिडियोमा नायकको भूमिका निभाउनु भएको छ भने मिरिकको एकजना कलाकार बहिनी मनसा गुरुङले उहाँको अपोजिट खेल्नुभएको छ। बतासम अली अली।

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिङ्क
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 ampere, 150 ampere, 200 ampere का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
3: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
5: Raja Motiwa Motinaewa Ni Puchi Changutu Kheli
6: नेपाल भाषा या न्याय पुसिचौ मेत
7: सुथेया 6:30 से 7 बजे तक स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज
8: नेपाली पॉप फ्लैशबैक
9: Every Sunday and Tuesday 10 p.m., Thursday 9 a.m. and Saturday 5 p.m.

0: बिहीबार दिउँसो 3 बजे शनिबार साँझ 5 बजे
1: मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा
2: मेरो मन छैन बसमा तिमलाई 10 दिन्छु 10 मा केलाई गरिराको प्रश्न बसे बसे बसे तिम्रो जवानीमा मस्त
3: नमस्कार अनि हार्दिक स्वागत छ तपाईं सुन्दै हुनुहुन्छ किप्स 98.3 एफएम
4: हजुर नमस्ते अनि स्वागत छ यो किप्स एफएम 98.3
5: सुजल अप्पा अनि नमस्कार किप्स 98.3 एफएम
6: यो हो किप्स 98.3 एफएम तपाईं सँगको सहयात्रा
1: किप्स एफएम 98.3 मेगाहर्ट्ज प्रेजेन्ट्स

ब्रेक पछि म युक्ता तपाईलाई पुनः स्वागत गर्दैछु। तपाईँ अहिले ट्युन इन हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ट्जमा, द स्टेसन द्याट किप्स यु कुल, किप्स यु अलाइभ एन्ड किप्स यु इन्टरटेन्ड। हामीलाई यहाँले सुन्न सक्नुहुन्छ वर्ल्ड वाइड अनलाइन हाम्रो वेबसाइट www.kipsfm.com र हाम्रो पात्रो एपबाट पनि हामीलाई सर्च गरेर सुन्न सक्नुहुन्छ। साथीहरू हामीलाई फलो गर्न सक्नुहुन्छ हाम्रो इन्स्टाग्राम पेजमा र फेसबुक पेजमा पनि। कार्यक्रम किप्स अनप्लग्डमा यहाँहरूले इन्जोय गर्न सक्नुहुन्छ पपुलर सिङ्गर्स वा ब्यान्डहरूका रमाइला अनप्लग्ड गीतहरू। मित्र, अहिले भने हामी फेरि अर्को गायकको अनप्लग गानाहरू सुन्नेछौँ। ओके, सो नाउ लेट्स लिसन टु अनप्लग्ड सङ्ग्स फ्रम सिङ्गर प्रमोद निर्माण। उहाँको गीतहरू सुन्नुहोस्, म भने फेरि आउनेछु। इन्जोय।

0: Peeps FM 98.3 MHz. Your companion. Your companion. Your companion.
1: Pure ek ghanta tinota movies ka super hit geet haru.
2: 3 in 1.
3: Every Saturday 9 AM and Thursday 6 PM.
4: सौंदर्य, स्वास्थ्य र जीवन शैली संबंधी एक विशेष कार्यक्रम ब्यूटी हेल्थ एंड लाइफस्टाइल कीप्स एफएम 98.3 मेगाहर्ज मा शनिबार बेलुकी 7 बजे, मंगलबार बिहान 7 बजे र बुधबार दिउँसो 3 बजे.
5: स्वस्थ जीवन, सुखी जीवन, हलेसी क्लिनिक सधैं तपाईसँग.
6: 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा,
7: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा, महिला स्वास्थ्य, निसन्तानपन, स्त्री रोग समस्या समाधान सेवा.
8: सोमबारदेखि शुक्रबार बिहान 7 देखि 9 बजे र बेलुका 5 देखि 7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा.
7: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ. मौकाको फाइदा उठाउनुहोस्.
9: हलेसी क्लिनिक, नारायण तार, काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी.
7: फोन नम्बर 4910511, 4910511, 9851170939, 9851170939.
10: हामीलाई सुन्नुहोस् www.keepsfm.com मार्फत. जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको.
11: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी.
12: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ. फोन नम्बर 5302678, 5302678. लोकेशन को लागि गुगल गर्नुहोस्. ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
13: What's the secret to success?
14: Simple. Say yes to radio advertising.
13: Your brand, our voice. One message, thousands of listeners.
14: Radio advertising. Affordable, effective, and culturally close.
13: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.

0: best romantic Hindi song, best romantic Hindi song. Best romantic Hindi songs every Sunday 9 p.m. Tuesday 6 p.m. Station Gifts FM 98.3 MHz.
1: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
2: म्युजिक मज्जा
1: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र केप्स 98.3 एफएम मा
3: फुलको डाले डाले मा तिम्रो रूपको लाले
2: नेपाली चलचित्रका सदाबहार गीतहरू
4: मेरो
2: Wednesday and Saturday, 2 p.m., Thursday, 10 p.m., only on KIPS FM 98.3.

0: is 98.3 FM, your companion.
1: KIPS FM 98.3 MHz presents KIPS Unplugged. ब्रेक पछि फेरि पनि स्वागत छ. तपाईँ अहिले किप्स एफएम 98.3 मेगाहर्ट सुन्दै हुनुहुन्छ. रेडियो अफ न्यू जेनेरेसन, द स्टेसन द्याट किप्स यु कुल, किप्स यु अलाइभ एन्ड किप्स यु इन्टरटेन्ड. म हुँ आरजे युक्ता. वर्ल्ड वाइड यु क्यान लिसन टु अस अनलाइन हाम्रो वेबसाइट www.kipsfm.com वा हाम्रो पात्रो एपबाट. साथीहरू, हाम्रो इन्स्टाग्राम पेजलाई वा फेसबुक पेजलाई पनि यहाँहरूले लाइक गर्न सक्नुहुन्छ. किप्स एफएम सर्च गरेर कार्यक्रम किप्स अनप्लग्डमा यहाँहरू इन्जोय गर्दै हुनुहुन्छ पपुलर सिङ्गर्सका डिफरेन्ट अनप्लग्ड गीतहरू. सो यो साङ्गीतिक कार्यक्रमलाई अब म फेरि पनि अगाडि बढाउन चाहन्छु नेक्स्ट सिङ्गरको अनप्लग्ड गीतबाट. Next singer hununcha Suman Gurung. So now let's enjoy melodic unplugged songs.

ओके साथीहरू, हामीले सुन्यौँ सुमन गुरुङको आवाजमा लवली अनप्लक्ड सङ्ग्स। साथीहरू, आजको गायकहरूले गाउनुभएका अनप्लक्ड सङ्ग्सहरू कस्तो लाग्यो त? मलाई त निकै नै राम्रो लाग्यो र आशा छ यहाँलाई पनि राम्रो नै लाग्यो होला। Now it's time to wrap up the show. हामी कार्यक्रमको अन्त्य अन्त्यतिर आइसकेका छौँ। अर्को हप्ता आई विल बी ब्याक विथ मोर अनप्लक्ड सङ्ग्स। साथीहरू, अरू एपिसोडहरूमा पनि यहाँले मलाई यसरी नै साथ दिनुहुनेछ यो विश्वास छ मलाई। We will be bringing to you more beautiful unplugged songs from different singers. यहाँले हामीलाई सल्लाह सुझाव दिनुहोला हाम्रो फेसबुक पेज वा इन्स्टाग्राम पेजमा। र साथीहरू, यो सँगसँगै म भन्न चाहन्छु, यहाँहरूको पनि यदि ब्यान्ड छ वा यहाँ पनि प्रोफेसनल सिङ्गिङ गर्दै हुनुहुन्छ भने यहाँले पनि हामीलाई अनप्लग गीतहरू पठाउन सक्नुहुनेछ। त्यसको लागि भने हाम्रो फेसबुक पेज मार्फत हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सो गाइज, अब यति भन्दै म युक्त पनि अब कार्यक्रमबाट बिदा माग्न चाहन्छु। सुन्दै गर्नुहोला किप्स एफएम 98.3 मेगाहर्ट्ज, योर कम्प्यानियन।

Life-Changing Coach。खुशी तब पाइन्छ जब तपाई आफूलाई अरूसँग तुलना गर्न छोड्नुहुन्छ।

0: ऐसुन देख्नुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले दिउँसोको 1 बजेको छ
3: Keeps you cool. Keeps you alive.
4: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
2: किप्स 98.3 FM मा पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका

0: यो हो केप्स 98.3 FM तपाईसँगको सहयात्रा.
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
3: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै एटा राम्रो होला?
4: अरु होइन, ए एसी लाइट ब्रिक नै रोज्नुहोस्.
3: किन ए एसी लाइट ब्रिक नै?
4: यो हल्का मजबुत र ठुलो आकारको हुन्छ.

0: यसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
1: वाह, मैले खोजेको जस्तै रहेछ।
0: स्ट्रङ लाइट एन्ड स्मार्ट एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ। फोन 01-591-3596-98-12-35-444।
2: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो।
3: अब धन्ना नमान्नुस्, नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला। सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि।
4: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागी गुगल गर्नुहोस्। ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
5: बाबु, पानी को बिल तिरी दे। लो
6: ल तिरी दे।
7: बाबु, बत्ती को बिल तिर दे आज।
6: ल ल तिरी दे।
5: दादा, इन्टरनेट को पनि लास्ट दिनु है आज।
6: ल त्यो पनि तिर दे।
5: तर सबै कुरा यति छिटो कसरी तिरिस?
6: किनकि मसँग हाम्रो पात्र छ।
7: हाम्रो पात्र त मसँग पनि छ, तर पेमेन्ट कसरी?
6: जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ, एकैछिनमा पैसा लोड गर्न मिल्छ, अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ। छैन त गजब? अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै।

0: Free Internet cu Mătălin Hus.
1: Our life is always on the happening. Kuru kuru.
0: Connect to my Whirlink and always stay connected wherever you are.
2: Sunau lo yaad, sunau lo geet. Bollywood Golden Hits. Keeps FM 98.3 MHz ma. आइतबार र मंगलवार दिवसो 4 बजे, सोमवार र शुक्रवार बेलुकी 10 बजे. पुराना बॉलीवुड संगीत को जादू तपाईंकी रेडियो कीप्स एफएम मा.

0: the radio station that keeps you cool, alive and entertained. Keeps FM 98.3 MHz, your companion.
1: Enjoy the cover version of your favorite songs. Covermania at 98.3. Covermania at 98.3.
2: Every Monday 5 p.m. and Friday 8 p.m.
3: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईसँग
2: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इंटरवेंशनल रेडियोलॉजी सेवा उपलब्ध छ
4: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्यूड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
2: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
3: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
2: फोन नम्बर 4910511 4910511 98511709
5: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
6: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
7: यु क्यान डान्स
8: यु क्यान सिंग ऑल यु गॉट टू डू इज
9: जस्ट ट्यून इन
1: Kips FM 98.3 MHz, your companion. The radio of new generation.

0: Life-Changing Quotes。सफलताको पछि नभाग्नुहोस्। कुनै महत्त्वपूर्ण कामको लागि आफ्नो जीवन समर्पित गरिदिनुहोस्। सफलताले आफै तपाईँको पाउँ चुम्नेछ। यो भनाई हो ओप्रा विन्फ्रीको।
1: सुनौलो याद, सुनौलो गीत, बॉलीवुड गोल्डन हिट्स। कीप्स एफएम 98.3 मेगाहर्ट्ज मा। आइतबार र मंगलबार दिउँसो 4 बजे, सोमबार र शुक्रबार बेलुकी 10 बजे। पुराना बॉलीवुड संगीत को जादू तपाईंकी रेडियो कीप्स एफएम मा।
2: Stay connected with your favorite station, Keeps FM 98.3 megahertz.
3: Join our community on Facebook for the latest updates and all the music you love.
2: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
4: Amilai Sunnuhos, www.keepsfm.com marfat. Just tune in, Radio Naya Generation Co.

0: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
1: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
2: What's the secret to success?
3: Simple. Say yes to radio advertising.
2: Your brand, our voice. One message, thousands of listeners.
3: Radio advertising. Affordable, effective, and culturally close.
2: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
4: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
0: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
5: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
0: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
5: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
6: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
7: 01-42-35-888 98-12-35-888
8: क्योंकि तुम ही हो अब तुम ही हो जिंदगी
9: बेस्ट रोमांटिक हिंदी सॉन्ग
10: बेस्ट रोमांटिक हिंदी सॉन्ग
11: दिल दिया गल्ला करांगे नाल नाल
9: बेस्ट रोमांटिक हिंदी सॉन्ग एवरी संडे 9 PM ट्यूसडे 6 PM
12: पहला नशा पहला खुमार
9: स्टेशन गिव्स FM 98.3 megahertz

0: सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन किप्स टाइम चेक
1: अहिले दिउँसोको 2 बजेको छ
2: Keeps you cool.
3: Keeps you alive.
4: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
0: Bing, bing, bing, dum, dum. Mix Max at 98.3.

0: best romantic Hindi song. Best romantic Hindi song. Best romantic Hindi songs. Every Sunday 9 p.m. Tuesday 6 p.m. Station Gifts FM 98.3 MHz.
1: The weekly countdown show of top 10 English numbers with exclusive segments, classic choice, info house, fresh hits, and many more. Do tune into Weekly 10. Weekly 10.
2: Time Sunday 7 p.m., Monday 9 a.m., and Thursday 2 p.m.
1: on KIPS 98.3 FM.
3: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
5: What's the secret to success?
6: Simple. Say yes to radio advertising.
5: Your brand, our voice. One message, thousands of listeners.
6: Radio advertising. Affordable, effective, and culturally close.
5: Say yes to radio advertising, where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
7: Enjoy the cover version of your favorite songs. Covermania at 98.3. Covermania at 98.3.
8: Every Monday 5 p.m. and Friday 8 p.m.
9: Ek phool jhare rakhibo. Ek phool jhare rakhibo.
10: Nepali Super Hits.

Life-changing quotes. सफल व्यक्तिले बोल्नु अघि सोच्छ, असफल व्यक्तिले सोच्नु अघि बोल्छ। यो भनाई हो सुकरातको को।

0: बिहीबार दिउँसो 3 बजे शनिबार साँझ 5 बजे
1: मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा
2: मेरो मन छैन बसमा तिमलाई 10 दिन्छु 10 मा केलाई गरिराको प्रश्न बसे बसे बसे तिम्रो जवानीमा मस्त.
3: The world's full of tremendous numbers of trends and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending. Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on KIPS FM 98.3 MHz. Never miss out being trendy.
4: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
5: Join our community on Facebook for the latest updates and all the music you love.
4: And don't stop there. Follow us on Instagram and TikTok too. Search KIPS FM 98.3 MHz and hit that follow button today.
6: अब धन नमान्नुस् नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला. सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि.
7: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ. फोन नम्बर 5302678 5302678. लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
8: What's the secret to success?

0: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
0: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
2: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
3: म्युजिक मज्जा
2: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 एफएम मा
4: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे पुरै एक घण्टा तीनवटा मुभीजका सुपरहिट गीतहरू
5: 3 in 1
6: Every Saturday 9 a.m. and Thursday 6 p.m.

0: Life-Changing Quotes。सुन्दरता अनुहारमा होइन मनको उज्यालोमा हुन्छ। यो भनाई हो खलील जिब्रानको।
1: Countdown show of top 10 English numbers with exclusive segments, classic choice, info house, fresh hits, and many more. Do tune into Weekly 10.
2: Time Sunday 7 p.m., Monday 9 a.m., and Thursday 2 p.m.
1: on KIPS 98.3 FM.
3: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
3: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
3: Say yes to radio advertising where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
5: Hazur.न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
6: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
0: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत।

0: साथ अब नेपालभरि 14,000 भन्दा बढी हटस्पटहरूमा फ्री इन्टरनेटको मजा लिनुहोस्. Connect to my world link and always stay connected wherever you are.
1: पुरै एक घन्टा तीनवटा मुभीज का सुपरहिट गीतहरू.
2: 3 in 1.
3: Every Saturday 9 a.m. and Thursday 6 p.m.

0: तपाई सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले दिउँसोको 4 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
2: Bollywood Golden Hits.

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Kips FM 98.3 MHz मा
1: सौंदर्य स्वास्थ्य र जीवन शैली संबंधी एक विशेष कार्यक्रम ब्यूटी हेल्थ एंड लाइफस्टाइल Kips FM 98.3 MHz मा शनिबार बेलुकी 7 बजे मंगलबार बिहान 7 बजे र बुधबार दिउँसो 3 बजे
2: This is history of rock
3: Monday 3 p.m. Only on Kips FM 98.3 MHz, your companion.
4: स्वस्थ जीवन, सुखी जीवन, हलेसी क्लिनिक सधैं तपाईंसँग 15 वर्षभन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्चस्तरीय जाँच र उपचार एउटै ठाउँमा
5: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्रीरोग समस्या समाधान सेवा
6: सोमबारदेखि शुक्रबार बिहान 7:00 देखि 9 बजे र बेलुका 5:00 देखि 7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा
5: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा वेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
7: हलेसी क्लिनिक नारायणतार काठमाडौँ तपाईको स्वास्थ्यको सच्चा साथी
5: फोन नम्बर 4910511 4910511 9851170939 9851170939
8: Stay connected with your favorite station Kips FM 98.3 MHz
9: Join our community on Facebook for the latest updates and all the music you love
8: And don't stop there follow us on Instagram and TikTok too Search Kips FM 98.3 MHz and hit that follow button today
10: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics. Kulishwar, Kathmandu. Contact number 5302678. 5302678
11: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
12: इन्ट्रोड्युसिङ वाईफाई 6 विथ सुबिसु सुरक्षा
13: वाईफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
12: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
13: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
11: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
5: 01 42 35 888 98 012 35 888
14: You can dance.
15: You can sing. All you gotta do is
8: just tune in.
15: Kips FM 98.3 MHz, your companion. The radio of new generation.
16: What's the secret to success?
9: Simple. Say yes to radio advertising.
16: Your brand, our voice. One message, thousands of listeners.
9: Radio advertising. Affordable, effective, and culturally close.
16: Say yes to radio advertising, where every word makes an impact. Kips FM 98.3 MHz. Contact 567-3114. 567-3114.
17: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
18: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
19: राजा मतिवा मती नयेवा ने पुछे चांगुटु खेले
20: नेपाल भाषा या न्याय पुसे चौमेता
21: सुथेया 6:30 to 7 PM तक स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज
22: The weekly countdown show of top 10 English numbers with exclusive segments, classic choice, info house, fresh hits and many more. Do tune in to Weekly 10. Weekly 10.
23: Time, Sunday 7 PM, Monday 9 AM and Thursday 2 PM
22: on KIPS 98.3 FM.
24: Yoho KIPS FM 98.3 megahertz.
22: Bollywood Golden Hits.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वेल्डिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वेल्डिङ।
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 ampere, 150 ampere, 200 ampere का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।

0: Life-Changing Coach。यदि तपाईं सूर्य जस्तै चमकीलो बन्न चाहनुहुन्छ भने पहिले सूर्य जस्तै जल्नु पर्ने हुन्छ। यो भनाई हो एपीजे अब्दुल कलाम को।
1: राजा मतीवा मती नायेवा ने पूछे चंगुट खेले।
2: नेपाल भाषा या न्याय पुसे चौं मेता
3: सुथेया 6:30 से 7 बजे तक स्टेशन किप्स FM 98.3 मेगाहर्ट्ज़।

0: सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले साँझको 5 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
0: Keeps 98.3 FM ma yo ho. Music Mazza. Music Mazza.
6: हेलो श्रोता मित्र, नमस्ते. स्वागत छ कार्यक्रम म्युजिक मजामा. यस कार्यक्रममा तपाईँले सुन्न सक्नुहुन्छ पुरानो नयाँ सबै किसिमका गीतहरू र हामीसँग विभिन्न सेगमेन्ट्स पनि हुने गर्दछन् जुन चाहिँ म तपाईँको लागि कार्यक्रममा अगाडि राख्ने नै छु. म हुँ यहाँहरूकै होस्ट आरजे युक्ता. किप्स एफएमलाई तपाईँले सुन्न सक्नुहुन्छ संसारभर कहीँबाट पनि कुनै पनि बेला हाम्रो अनलाइन एड्रेस kipsfm.com मार्फत वा एप हाम्रो पात्रो मार्फत पनि तपाईँले हामीलाई सुन्न सक्नुहुन्छ. अलराइट श्रोतावृन्द, अब कार्यक्रमलाई म अगाडि बढाउन चाहन्छु. आजको पहिलो गीतबाट गीत रहेको छ सँगै बाँचौला. यस गीतमा आवाज दिनुभएको छ राजु लामा र शशिका राईले. लिरिक्स इन्दु तामाङको रहेको छ भने म्युजिक र म्युजिक प्रोग्रामिङ गर्नुभएको छ दिवेश राईले.

ओके श्रोता मित्र, हामीले सुन्यौँ गीत सँगै बाचौला राजु लामा र शशिका राईको आवाजमा। अलराइट, अब हामी सुन्नेछौँ गीत बाबरी फुलको बोट। यस गीतको ओरिजिनल सिङ्गर हुनुहुन्छ झलकमान गन्धर्व, लिरिक्स पनि उहाँको नै रहेको छ। यो गीत कभर भर्जन सङ रहेको छ। अब हामी सुन्नेछौँ गीत बाबरी फुलको बोट।

ओके श्रोता मित्र, हामीले सुन्यौ गीत बाबरी फुलको बोट। अब कार्यक्रम म्युजिक मजामा पालो भइसकेको छ हाम्रो सेगमेन्ट युट्युब धमाकाको। युट्युब धमाकामा हामी सुन्ने गर्दछौ युट्युबमा धेरै धेरै भ्युज पटुल्न सफल गीत। सो यस सेगमेन्टमा आज गीत परेको छ ओके छ त। यस गीतको सिङ्गर, राइटर र प्रड्युसर हुनुहुन्छ जे अथर नै, मिक्सिङ मास्टरिङ पनि उहाँले नै गर्नुभएको छ। अलराइट, अब हामी सुन्नेछौँ गीत ओके छ त। र गीतपछि म लिनेछु एउटा छोटो ब्रेक, ब्रेकपछि म कार्यक्रम म्युजिक मजामा फेरि आउनेछु र अरू पनि थुप्रै गीतको साथ म आउनेछु। स्टेसन किप्स एफएम 98.3 मेगाहर्ज सुन्दै रहनुहोला।

0: Because your computer UPS has no more backup time as before. Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678.
1: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईंसँग
2: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ
3: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्युड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
2: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
4: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
2: फोन नम्बर 4910511 4910511 98511709 98511709
5: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै एटा राम्रो होला
6: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
5: किन ए एसी लाइट ब्रिक नै
6: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
5: वाह मैले खोजेको जस्तै रहेछ
6: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596 98-512-35-444
7: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
8: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 530-2678 530-2678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
9: किप्स 98.3 FM मा गजल संसार

0: हरेक शनिबार बेलुकी 10 बजे
1: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे

0: Chips 98.3 FM मा यो हो म्यूजिक मजा म्यूजिक मजा.
1: वेलकम ब्याक श्रोता मित्र, कार्यक्रम म्युजिक मजामा तपाईँ अहिले सुन्दै हुनुहुन्छ स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज, द रेडियो स्टेशन द्याट किप्स यु कुल, किप्स यु अलाइभ एन्ड किप्स यु इन्टरटेन्ड. किप्स एफएम 98.3 मेगाहर्ट्ज योर कम्पानियन. तपाईँले हामीलाई संसारभर सुन्न सक्नुहुन्छ हाम्रो अनलाइन एड्रेस kipsfm.com मार्फत वा एप हाम्रो पात्रो मार्फत पनि तपाईँले हामीलाई सुन्न सक्नुहुन्छ. र हामीलाई तपाईँले फलो गर्न सक्नुहुन्छ हाम्रो फेसबुक पेज, टिकटक र इन्स्टाग्राममा पनि. हाम्रो स्टेसन आइडी रहेको छ kipsfm 98.3 मेगाहर्ट्ज. म हुँ आरजे युक्ता. अब कार्यक्रममा अर्को एउटा सेगमेन्टको पालो भइसकेको छ. सेगमेन्टको नाम रहेको छ इन्फो बस. सो इन्फो बसमा एक आर्टिस्टको इन्फर्मेसन लिएर हाम्रो आरजे जेसिका अरियाल आउनु भएको छ. को आर्टिस्ट हुनुहुन्छ र उहाँको इन्फर्मेसन अब हामी सुन्नेछौ जेसिकाको नै आवाजमा.
2: हेलो हेलो, तपाईँलाई फेरि पनि स्वागत छ एउटा छोटो मिठो ब्रेक पछि स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्जमा, द रेडियो अफ न्यू जेनेरेसन. तपाईँले अब हामीलाई सुन्न सक्नुहुन्छ संसारभर हाम्रो अनलाइन एड्रेस www.kipsfm.com मार्फत वा हाम्रो पात्रो एप डाउनलोड गरेर पनि हामीलाई सुन्न सक्नुहुन्छ. अब पालो भएको छ हाम्रो सेगमेन्ट इन्फो बजको. इन्फो बजमा हामी पुराना लेजेन्डरी म्युजिक आर्टिस्टको बारेमा कुराकानी गर्ने गर्दछौँ र आज हामी कुरा गर्दैछौँ नेपाली सङ्गीतका अत्यन्त प्रिय गायक अरुण थापाको जीवन र साङ्गीतिक यात्राबारे. आज हामी अरुण थापाका गीतहरू सुन्छौँ, गुनगुनाउँछौँ र कहिलेकाहीँ आफ्नै लाइफसँग जोडेर हेर्छौँ. तर एउटा समय थियो जति बेला अरुण थापा नेपाली सङ्गीतका चर्चित गायक होइन, नेपाल ब्याङ्कका एक साधारण कर्मचारी हुनुहुन्थ्यो. कल्पना गर्नुहोस् त, दिनभर ब्याङ्कको काउन्टर, फाइल, ट्रान्ज्याक्सन अनि साँझमा एउटा शान्त कोठा जहाँ मन भने म्युजिकमा हराइरहेको हुन्छ. सायद त्यति बेला उहाँ आफैले पनि सोच्नु भएको थिएन होला एक दिन उहाँका गीतहरू नेपाली सङ्गीतका एभरग्रिन क्लासिक्स बन्नेछन् भनेर. अरुण थापाको जीवन यात्रा भारतको कलकत्ताबाट सुरु हुन्छ. सन् 1952 जन्मिनु भएका उहाँ सानैमा परिवारसँग काठमाडौँ आउनुभयो. पछि अध्ययनका लागि दार्जिलिङ पुग्नुभयो जहाँ सङ्गीत प्रतिको रुचि अझ गहिरो हुँदै गयो. तर सङ्गीत मात्रै उहाँको बाटो थिएन, पढाइ, जिम्मेवारी अनि भविष्यको अनसर्टेनिटी बीच उहाँले नेपाल ब्याङ्क लिमिटेडमा काम पनि गर्नुभयो. तर एउटा कुरा चाहिँ स्थिर थियो, उहाँको मन सङ्गीततिरै फर्किरहन्थ्यो. त्यही सङ्गीतप्रतिको लगावले उहाँलाई बिस्तारै श्रोतामा चिनाउन थाल्यो र अन्तत एउटा गीत आयो जसले उहाँको पहिचान नै बदलिदियो. सन् 1971 रेडियो नेपालबाट प्रसारण भएको जति माया लाए पनि अरुण थापाको पहिलो रेकर्ड गरिएको गीत. रोचक कुरा के छ भने यही गीत पछि गएर उहाँकै सबैभन्दा पहिचान बनाउने गीतमध्ये एक बन्यो. त्यसपछि आए अरू गीतहरू, भुलु भुलु लाग्यो मलाई सपनीमा, म रोए पनि तिमी हाँसिदिनु, ऋतुहरूमा तिमी, चोट के हो व्यथा के हो. अरुण थापाका गीतहरूमा एउटा विशेष कुरा पाइन्छ, सरल शब्द, मिठो धुन र मन छुने प्रस्तुति. उहाँका धेरै गीतहरू सुन्दा श्रोताले आफ्नै जीवनका अनुभवहरू भेट्टाउँछन्. सायद यही कारणले उहाँका गीतहरू आज पनि पुराना लाग्दैनन्. साङ्गीतिक यात्राका क्रममा उहाँले दुई चर्चित एल्बम्स पनि दिनुभयो, अरुण र द बेस्ट अफ अरुण. यी एल्बम्सले उहाँका गीतहरूलाई अझ धेरै श्रोतासम्म पुर्यायो र उहाँलाई एउटा स्थापित स्वरको रूपमा चिनायो. तर जीवन सधैँ सरल रहेन, उहाँले स्वास्थ्य समस्याहरूसँग पनि सङ्घर्ष गर्नुभयो. तर सङ्गीतप्रतिको समर्पण भने अन्तिम समयसम्म पनि रहिरह्यो. सन् 1999 अरुण थापा हामीबाट टाढिनुभयो, तर उहाँको आवाज त्यो भने टाढा भएन. किनकि केही आवाजहरू शरीरसँग मात्र होइनन्, हाम्रा सम्झनाहरूसँग बाँचेका हुन्छन्. र आज हामी बजाउन गइरहेको गीत जति माया लाए पनि केवल एउटा लोकप्रिय गीत मात्र होइन, यो त्यही पहिलो गीत हो जसले एक ब्याङ्क कर्मचारीलाई नेपाली सङ्गीतको इतिहासमा अमर नाम बनायो. यो गीतका सिङ्गर हुनुहुन्छ अरुण थापा भने म्युजिक पनि अरुण थापाले नै दिनुभएको छ. लिरिसिस्ट हुनुहुन्छ विनोद गौचन. अब सुन्छौ अरुण थापाकै आवाजमा जति माया लाए पनि.

अलराइट, कार्यक्रम इन्फोबल्समा हामीले गायक अनुन थापाको बारेमा केही इन्फर्मेसन सुन्यौं र वहाँकै आवाजमा एक सुमधुर गीत पनि सुनिसक्यौं। ओके, अब कार्यक्रमलाई फेरि पनि अगाडि बढाउँ। हामी अर्को एउटा गीतबाट नै हामी अब सुन्नेछौँ गीत मुभी लाली बजारबाट मै राम्री छुतनी। यस गीतको लिरिसिस्ट कम्पोजर हुनुहुन्छ प्रकाश सापुत, वोकल दिनुभएको छ दीपिका बयम्बु मगरले, म्युजिक प्रडक्सन मिक्सिङ मास्टरिङ गर्नुभएको छ श्याम श्वेत र शैलीले, र कोरस वोकल्स दिनुभएको छ रञ्जिता विश्वकर्मा, बिन्दु बिसी, सुनिता सुनार, मनोज बिके र गोविन्द अन्नेकले। ओके श्रोता मित्र, यो गीत हामी सुन्नेछौ र फेरि पनि कार्यक्रम म्युजिक मजामा अर्को एउटा ब्रेकको पालो आउनेछ। ब्रेक पछि म युक्ता फेरि पनि कार्यक्रममा आउने नै छु र मसँग अरू पनि गीतहरू रहेका छन् जुन म तपाईँको लागि राख्ने नै छु। स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज सुन्दै रहनुहोला।

0: तपाई सुन्दै हुनुहुन्छ
1: के
2: ई
1: बी
3: एस
4: किप्स 98.3 FM योर कम्पानियन
5: किप्स 98.3 FM मा यो हो म्युजिक मज्जा म्युजिक मज्जा.
6: वेलकम ब्याक श्रोता मित्र. ब्रेक पछि म युक्ता फेरि पनि आइसके कार्यक्रम म्युजिक मजामा. हजुर, यस कार्यक्रममा हामी सुन्दैछौँ रमाइलो रमाइलो गीतहरू. स्टेशन तपाईँ ट्युन्ड इन हुनुहुन्छ किप्स एफएम 98.3 मेगा हर्ट्स, द रेडियो स्टेशन द्याट अलवेज किप्स यु कुल, किप्स यु अलाइभ एन्ड किप्स यु इन्टरटेन्ड. अब फेरि पनि कार्यक्रममा म तपाईँको लागि राख्न चाहँदैछु अर्को एउटा रमाइलो गीत. गीत रहेको छ माया बेमानी हातको बिडी. यस गीतमा आवाज दिनुभएको छ कमल खत्री र मेलिना मैनालीले. लिरिक्स रहेको छ भोजराज खतिवडाको. कम्पोजर यस गीतको हुनुहुन्छ प्रबलदीप विश्वास. म्युजिक अरेन्जर हुनुहुन्छ रूपम सिंह गुरुङ. मिक्सिङ मास्टरिङ रहेको छ किशन श्रेष्ठको.

नमस्कार श्रोता मित्र, हामीले सुन्यौं गीत माया बेमानी हातको बिडी, सिंगर्स कमल खत्री र मेलिना मैनालीको आवाजमा। अलराइट, फेरि हामी अर्को गीत सुन्नेछौ। गीत रहेको छ आँखा भरि आँसु, यो गीत मुभी गौथलीबाट रहेको छ। यस गीतमा आवाज दिनुभएको छ थानेश्वर गौतम र शान्तिश्री परियारले। म्युजिक थानेश्वर गौतमको नै रहेको छ, लिरिक्स दिनुभएको छ भोला रिजालले, अरेन्ज गर्नुभएको छ नारायण डङ्गलले, मिक्सिङ प्री मिक्सिङ कमल थापाको रहेको छ भने मिक्सिङमा स्ट्रिङ रहेको छ श्याम स्वेत र शैलीको।

वेल श्रोता मित्र, हामीले भर्खरै मुभी गौतलीबाट सुन्यौं गीत आँखा भरी आँसु। अब हामी कार्यक्रमको अन्त्यतिर पनि आइसकेको छौँ। कार्यक्रममा अब अन्तिम गीत सुन्ने बेला भइसकेको छ। वेल श्रोता मित्र, अन्तिम गीतको रूपमा आज हामी सुन्नेछौँ सजन राज वैद्यको आवाजमा घुमी फिरी। यस गीतको राइटर र प्रड्युसर पनि हुनुहुन्छ सजन राज वैद्य, मिक्सिङ मास्टरिङ दिवस गुरुङको रहेको छ। अराइट, यो गीत अब तपाईँको लागि राख्दै म युक्त पनि कार्यक्रम म्युजिक मजाबाट विदा माग्न चाहन्छु। आशा छ तपाईँलाई कार्यक्रम रमाइलो लाग्यो होला र गीतहरू जुन मैले राखे इन्जोय गर्नुभयो होला। अराइट, यति भन्दै अब म युक्त पनि तपाईँसँग विदा माग्न चाहन्छु। हामीलाई फेसबुक, इन्स्टाग्राम र टिकटकमा फलो गर्न नबिर्सिनु होला। स्टेशन आइडी रहेको छ किप्सएफएम 98.3 मेगाहर्ट्ज। ओके, अब यति भन्दै अब हामी छुट्टिन्छौँ। नमस्कार।

0: तीस वर्ष देखि इंटरनेट को स्पीड में मात्र होइन प्रविधि सुविधा सृजनशीलता में पनि सधैं छिटो वर्ल्डलिंक मनसंग जोड़िएको तार तपाईलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिंक.
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
3: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
5: सुनौलो याद सुनौलो गीत बलिउड गोल्डन हिट्स FM 98.3 megahertz ma
6: dil deewana bin sajna ke
5: aitwar ra mangalwar diwso 4 baje somwar ra shukrawar beluki 10 baje
6: tum ho

0: पुराना बॉलीवुड संगीत को जादू तपाईं की रेडियो कीप्स एफएम मा
1: केही नौलो
2: रोचक
1: अनि अचम्म लाग्ने तथ्यहरू कीप्स 98.3 एफएम मा कार्यक्रम रेडियोमा रोचक रेडियोमा रोचक
2: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नु होला मात्र किप्स 98.3 एफएम मा
3: तपाई सुन्दै हुनुहुन्छ
4: के
3: ई
4: बी
5: एस किप्स 98.3 एफएम योर कम्पेनियन
6: एक्सक्यूज मी
7: नॉन स्टॉप बॉलीवुड मेगा हिट्स

0: Majama?
1: Excuse me.
2: Non-stop Bollywood mega hits.

0: gibt es 98.3 FM.
1: नेपाली सांगीतिक क्षेत्र का गीत संगीत को साथ में रमाइला सेगमेंट्सहरू कार्यक्रम
2: म्यूजिक मज़ा
1: प्रत्येक मंगलवार बेलुकी 8 बजे देखि 9 बजे सम्म र प्रत्येक बिहीबार बिहान 7 बजे देखि 8 बजे सम्म मात्र किप्स 98.3 एफएम मा
0: राजा मोतीवा मोती नायेवा ने पूछे चंगुटु खेले
3: नेपाल भाषा या न्याय पूछे चौमेता
4: सुथेया 6:30 से 7 बजे तक स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज.
5: What's the secret to success?
6: Simple. Say yes to radio advertising.
5: Your brand, our voice. One message, thousands of listeners.
6: Radio advertising. Affordable, effective, and culturally close.
5: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
7: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग
8: 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
9: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
10: सोमबारदेखि शुक्रबार बिहान 7 देखि 9 बजे र बेलुका 5 देखि 7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
9: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
11: हलेसी क्लिनिक नारायण टार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
9: फोन नम्बर 4910511 4910511 98511709399851170939
12: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै इटा राम्रो होला
13: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
12: किन ए एसी लाइट ब्रिक नै
13: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
12: वाह मैले खोजेको जस्तो रहेछ
13: स्ट्रङ लाइट एन्ड स्मार्ट एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01591-3596-98012-35444
14: You can dance.
15: You can sing. All you gotta do is
16: just tune in.
1: KIPS FM 98.3 MHz, your companion.
0: The radio of new generation.
17: Babu, pani ko bill tiri de lo.
18: La, tiri de.
19: Babu, batti ko bill tiri de aaja.
18: La, la, tiri de.
17: Dada, internet ko pani last dino hai aaja.
18: La. त्यो पनि तिर्दे
17: तर सबै कुरा यति छिटै कसरी तिरिस
18: किनकि मसँग हाम्रो पात्र छ
19: हाम्रो पात्र त मसँग पनि छ तर पेमेन्ट कसरी
18: जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै
17: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो
1: अब धन नाना मान्नुस् ननस्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि
3: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
5: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
6: Join our community on Facebook for the latest updates and all the music you love.
5: And don't stop there. Follow us on Instagram and TikTok too.
20: Search Keeps FM 98.3 megahertz and hit that follow button today.
21: The weekly countdown show of top 10 English numbers. With exclusive segments, classic choice, info house, fresh hits, and many more. Do tune into Weekly 10. Weekly 10.
22: Time Sunday 7 p.m., Monday 9 a.m., and Thursday 2 p.m.
21: on Kips 98.3 FM.
23: Kips FM 98.3 presents Pop Hour.
24: Mujhe kaise pata na chala ki tu mainu pyaar.
23: Every Friday 12 p.m.

0: बिहीबार दिउँसो 3 बजे शनिबार साँझ 5 बजे
1: मात्र किप्स एफएम 98.3 मेगाहर्ट्जमा
2: मेरो मन छैन बसमा तिमीलाई 10 दिन्छु 10 मा केलाई गरिराको प्रश्न फसे फसे फसे तिम्रो जवानीमा
3: मस्त दिस इज किप्स 98.3 एफएम योर कम्पानियन
4: Excuse me.
5: Non-stop Bollywood mega hits.

0: every Tuesday and Friday, 1 p.m., Wednesday, 10 p.m.
1: Timile bhane ka sara dev chhoera ma
2: Nepali Super Hits
0: only on Kips FM 98.3
1: kaha
3: History of Rock.
2: Monday, 3 p.m. Only on Keeps FM 98.3 MHz, your companion.
4: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे
5: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कूटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्रैक्टर जेनेरेटर लगायत इन्वर्टर का ओरिजिनल ब्रांडेड बैटरी विथ ओल्ड बैटरी एक्सचेंज फैसिलिटी
6: संपर्क बैटरी शॉप न्यू काठमांडू इलेक्ट्रिक इलेक्ट्रॉनिक्स कुलेश्वर काठमांडू फोन नंबर 5302678 5302678 लोकेशन को लागि गूगल गर्नुहोस् बैटरी शॉप न्यू काठमांडू इलेक्ट्रिक इलेक्ट्रॉनिक्स
7: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको
8: What's the secret to success?
9: Simple. Say yes to radio advertising.
8: Your brand, our voice. One message, thousands of listeners.
9: Radio advertising. Affordable, effective, and culturally close.
8: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
10: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
11: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
12: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
11: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
12: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
10: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
13: 01-42-35-888 98-12-35-888
14: Enjoy the cover version of your favorite songs. Covermania at 98.3. Covermania at 98.3.
15: Every Monday, 5 p.m. and Friday.

0: तपाई सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले बेलुकीको 7 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained.

0: this week's number 7.
1: Song
2: Material Lover
1: Artist
2: Sienna Spiro.

0: साथ अब नेपालभरि 14,000 भन्दा बढी हटस्पटहरुमा फ्री इन्टरनेटको मजा लिनुहोस्।
1: अब लाइफ इज अलवेज अन जहाँ पनि खुरु खुरु
0: कनेक्ट टु माई वर्ल्ड लिंक एन्ड अलवेज स्टे कनेक्टेड व्हेयरएवर यु आर।
2: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कूटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज।

0: Don't change the station. We'll be right back. You are listening to Gips FM 98.3 MHz, your companion. Just tune in.
1: Just move your feet. Just move your feet. Enjoy the dance beat. Enjoy the dance beat. Dance beat. Friday, 8 a.m. and Saturday, 6 p.m.
2: What's the secret to success?
3: Simple. Say yes to radio advertising.
2: Your brand, our voice. One message, thousands of listeners.
3: Radio advertising. Affordable, effective, and culturally close.
2: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
4: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईंसँग
5: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इंटरवेंशनल रेडियोलॉजी सेवा उपलब्ध छ
6: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नॉन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म नोड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
5: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
7: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
5: फोन नम्बर 4910511 4910511 98511709 98511709
8: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो
9: अब धन्ना नमान्नुस् नॉन स्टॉप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शॉप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपैयाँ देखि
10: सम्पर्क ब्याट्री शॉप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शॉप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
11: टिप्स 98.3 एफएम मा गजल संसार
12: मुझसे मिलने शमा जलाकर आज महल में
11: गजल संसार
12: गम का खजाना तेरा भी है मेरा भी
13: हर एक शनिवार बिल्की 10 बजे
14: किप 98.3 FM, your companion.
15: On Keeps FM 98.3, this is Weekly 10. Segment Fresh Songs.
16: Song
17: Bad
16: Artist
17: 80s.

0: this week's number two.
1: Song
2: The Cure.
1: Artist
2: Olivia Rodrigo.

0: companion, your companion, your companion.
1: साताको 10 उत्कृष्ट गीतहरुको काउन्टडाउन शो
2: बीस्ट मोस्ट वांटेड
3: हेलो वेलकम टु किप्स मोस्ट वान्टेड किप्स एफएम 98.3 यो कम्पेनियन ट्युनिङ गर्दै हुनुहुन्छ र म निजल छु तपाईँको साथमा काउन्टडाउन सो सुरु भइसकेको छ किप्स मोस्ट वान्टेड काउन्टडाउन सो रहेको छ नेपाली पप नेपाली आधुनिक गीतहरू काउन्टडाउन हामी सुन्नेछौँ अबको एक घन्टा नम्बर टेनदेखि नम्बर वानसम्म गीतहरू टप टेन सङ्ग्सहरू तपाईँले सुन्न सक्नुहुन्छ वान बाई वान नम्बर टेनदेखि नम्बर वानको यात्रा सुरु भइसकेको छ स्टेसन किप्स एफएम 98.3 अनि वर्ल्ड वाइड किप्स एफएम .com सुन्न सक्नुहुन्छ फलो गर्न हामीलाई इन्स्टाग्राम फेसबुक अनि टिकटकमा आइडी रहेको छ किप्स FM 98.3 MHz तपाईँको साथमा छु म निजल र अहिले भने चाहिँ हामी नम्बर टेनको गीततर्फ लाग्दैछौँ नम्बर टेनमा यो विक रहेको छ केटी फस्यो माया बस्यो बाई आशिष अविरल एन्ड अस्मिता अधिकारी लिरिक्स रहेको छ एक नारायण भण्डारीको म्युजिक मिक्स मास्टरिङ गरेका छन् आशिष अविरलले नम्बर टेनमा सुन्छौँ केटी फस्यो माया बस्यो
2: किप्स मोस्ट वान्टेड नम्बर टेन

0: सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन किप्स
1: टाइम चेक अहिले बेलुकीको 8 बजेको छ
2: Keeps you cool.
3: Keeps you alive.
4: Keeps you entertained. Keeps 98.3 FM. Your

अब नम्बर 9 को पालो छ. नम्बर 9 मा चिसो चिसो झरी गाउँदैछन् प्रताप दास एन्ड रचना रिमाल. लिरिक्स एन्ड म्युजिक सौगात श्रेष्ठ अनुरागीको रहेको छ. अरेन्ज गरेका छन् विष्णु तामाङले. मिक्स मास्टर गरेका छन् कुमार सानोपुनले. नम्बर 9 मा सुन्छौ चिसो चिसो झरी.

0: अब नम्बर एटको पालो छ. नम्बर एटमा यो विक रहेको छ, तिमी यति राम्री छौ कि गीतको बोल रहेको छ प्रमोद खरेल अनु चौधरीको सुमधुर स्वरमा. अनि लिरिक्स र म्युजिक भने दिएका छन् विमल अधिकारीले, अरेन्ज गरेका छन् कमल सौरागले, मिक्स मास्टरिङ भने गरेका छन् कुमार राणाले. र गीत सुन्छौँ अहिले. नम्बर एटको गीत रहेको छ, तिमी यति राम्री छौ कि.
1: Kids must wanted number 8.

0: अब फटाफट लगाउ नम्बर सेभेन तर्फ. नम्बर सेभेनमा यो विक रहेको छ, मलाई तानेर लैजाऊ बाई मेलिना राय एन्ड प्रज्वल कार्की. लिरिक्स एन्ड म्युजिक रहेको छ मिलन भट्टराईको, अरेन्ज मिक्स मास्टर गरेका छन् देवेश राईले. सुन्छौ नम्बर सेभेनमा मलाई तानेर लैजाऊ.
1: Gift most wanted number 7.

0: Joho Kips FM 98.3 MHz.
1: सुनाओ लो याद, सुनाओ लो गीत, बॉलीवुड गोल्डन हिट्स. Kips FM 98.3
2: MHz
1: मा. आइतबार र मंगलबार दिवसो 4 बजे, सोमवार र शुक्रवार बेलुकी 10 बजे. पुराना बॉलीवुड संगीत को जादू तपाईं के रेडियो किप्स एफएम मा.
3: नेपाल चलचित्रका सदाबहार गीतहरू,
4: मेरो निन्द्रा भोकर तिर्खा रात रजिनाको किन छोडेको.
3: वेडनेसडे एन्ड स्याटरडे 2 पीएम, थर्सडे 10 पीएम, ओन्ली अन किप्स एफएम 98.3.
5: स्वस्थ जीवन, सुखी जीवन, हलेसी क्लिनिक सधैं तपाईसँग. 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा,
6: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा, महिला स्वास्थ्य, निसन्तानपन, स्त्री रोग समस्या समाधान सेवा.
3: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा.
6: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ. मौकाको फाइदा उठाउनुहोस्.
5: हलेसी क्लिनिक, नारायण टार, काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी.
6: फोन नम्बर 4910511, 4910511, 9851170939, 9851170939.
7: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै इटा राम्रो होला?
8: अरू होइन, ए एसी लाइट ब्रिक नै रोज्नुहोस्.
7: किन ए एसी लाइट ब्रिक नै?
8: यो हल्का मजबुत र ठुलो आकारको हुन्छ, जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ. त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो, जाडोमा न्यानो राख्छ.
7: वाह, मैले खोजेको जस्तो रहेछ.
8: स्ट्रङ, लाइट एन्ड स्मार्ट, एसी लाइट ब्रिक फ्याक्ट्री, मलिकु, धादिङ. फोन 01-591-3596, 98-12-35-444.
9: What's the secret to success?
10: Simple. Say yes to radio advertising.
9: Your brand, our voice. One message, thousands of listeners.
10: Radio advertising. Affordable, effective, and culturally close.
9: Say yes to radio advertising, where every word makes an impact. Kips FM 98.3 MHz. Contact 567-3114. 567-3114.
11: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित.
12: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा.
1: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट.
12: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित.
1: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ.
11: सुबिसु, छिटो पनि सुरक्षित पनि. थप जानकारी तथा बुकिङका लागि
6: 01-42-35-888, 98-12-35-888.
1: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो.
13: अब धन्ना नमान्नुस्, नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला. सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि.
14: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ. फोन नम्बर 5302678, 5302678. लोकेशन को लागि गुगल गर्नुहोस्. ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
15: बाबु, पानीको बिल तिरिदे.
16: ल तिरिदे.
17: बाबु, बत्तीको बिल तिर्दे आज.
16: ल ल तिरिदे.
15: दादा, इन्टरनेटको पनि लास्ट दिनु है आज.
16: ल त्यो पनि तिर्दे.
15: तर सबै कुरा यति छिटै कसरी तिरिस?
16: किनकि मसँग हाम्रो पात्र छ.
17: हाम्रो पात्र त मसँग पनि छ, तर पेमेन्ट
16: कसरी? जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ, एकैछिनमा पैसा लोड गर्न मिल्छ, अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ. छैन त गजब. अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै.
2: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कूटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
14: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
18: Are you ready to turn up the volume and rock out like never before?
19: From Led Zeppelin to AC/DC, from Queen to the Rolling Stones, and from Guns N' Roses to Nirvana, we've got the ultimate playlist of rock greatness.
18: Join us as we journey through the decades of rock and roll, featuring the timeless classics that still get your heart pounding and your fists pumping.
19: Don't miss a beat. Mark your calendars and set your alarms, because it's time to rock out with the best.
18: Rock Fever, every Friday 9 a.m. and every Thursday 7 p.m.
19: Radio station, Keeps FM 98.3 megahertz.
20: Wake me up when September ends.
21: Just move your feet. Just move your feet. Enjoy the dance beat. Enjoy the dance beat. Dance beat. Friday 8 a.m. and Saturday 6 p.m.

0: चाताको 10 उत्कृष्ट गीतहरुको काउन्टडाउन शो
1: बीस मोस्ट वान्टेड
2: वेलकम ब्याक आफ्टर फर्स्ट कमर्सियल ब्रेक. कार्यक्रम तपाईँ सुन्दै हुनुहुन्छ किप्स मोस्ट वान्टेड र म निज्जल छु. तपाईँको साथमा काउन्टडाउन जारी रहेको छ र काउन्टडाउनमा हामीले प्ले गरिसकेका छौँ नम्बर 10 नम्बर 7 गीतहरू. नम्बर 6 पालो भइसकेको छ र नम्बर 6 यो विक रहेको छ के छ खबर. हिरोनी बाय चक्रबम एन्ड दीपिका बयम्बो मगर एन्ड सन्तोष परियार. लिरिक्स दिएका छन् जया खाती एन्ड चक्रबमले. म्युजिक दिएका छन् चक्रबमले अनि अरेन्ज मिक्स मास्टर गरेका छन् एसबिएन किस्मतले. सुन्छ नम्बर 6 के छ खबर हिरोनी.

0: हजुर श्रोता मित्र, कार्यक्रम तपाईँ सुन्दै हुनुहुन्छ किप्स मोस्ट वान्टेड. किप्स मोस्ट वान्टेडमा नम्बर फाइभतर्फ लागौँ. नम्बर फाइभमा यो विक रहेको छ, माया छ मनमा छ बाई एसडी योगी एन्ड रेश्मा पुन. लिरिक्स रहेको छ राम अविरल विष्टको. म्युजिक डिरेक्टर रहेका छन् एसडी योगी एन्ड म्युजिक प्रड्युसर रहेका छन् रिकेश गुरुङ. मिक्स मास्टर गरेका छन् एसडी योगीले. सुन्छौँ नम्बर फाइभमा माया छ मनमा छ.
1: किप्स मोस्ट वान्टेड नम्बर फाइभ.

0: अब नम्बर फोरको पालो छ. नम्बर फोरमा धोका गाउँदैछन् एलिना चौहान. लिरिक्स रहेको छ विष्णु भण्डारीको. भने म्युजिक दिएका छन् सरोज पोखरेलले. अन्द म्युजिक अरेन्ज मिक्स मास्टर गरेका छन् दिवेश राईले. सुन्छ नम्बर फोरमा धोका बाई एलिना चौहान.
1: Kids most wanted number 4.

0: हजुर श्रोता मित्र, हाम्रो पहिलो सेगमेन्ट फ्ल्यासब्याकको पालो भइसकेको छ र फ्ल्यासब्याकमा आज ल्याएको छु गीत बिर्सन होइन हामीलाई बाई बच्चु कैलाश।
1: फ्ल्यासब्याक

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ।
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मरमत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.

0: हजुर श्रोता मित्र, कार्यक्रममा फेरि पनि स्वागत गर्न चाहन्छु। दोस्रो व्यापारिक विश्रामपछि म निजोज्योत भाइको साथमा कार्यक्रम तपाईँ सुन्दै हुनुहुन्छ किप्स मोस्ट वान्टेड। किप्स मोस्ट वान्टेडमा काउन्टडाउन जारी रहेको छ। हामी नेपाली पप गीत सङ्गीतको काउन्टडाउन गर्ने गर्दछौँ र अहिले भने चाहिँ हामी लाग्दैछ नम्बर 3 तर्फ। नम्बर 3 सलला कर्णाली गाउँदैछन् प्रमोद खरेल, एन्ड सपोर्टिङ भोकल रहेको छ सृष्टि बुढाको, लिरिक्स एन्ड म्युजिक रहेको छ सुरज थापाको, भने म्युजिक अरेन्जमेन्ट गरेका छन् प्रमोद एन्ड परम्पराले, एन्ड सुरज थापाले। सुन्छौ नम्बर 3 सलला कर्णाली,
1: Most Wanted number 3.

0: हजुर, नम्बर टूको पालो भइसकेको छ। नम्बर टूमा यो विक रहेको छ टुक्राए र मेरो माया बाई मेलिना राई। लिरिक्स रहेको छ सुजन कोइरालाको। म्युजिक दिएका छन् ऋषि निरौलाले। म्युजिक अरेन्ज गरेका छन् विशाल निरौलाले भने मिक्स मास्टर गरेका छन् कुमार राणाले। सुन्छ नम्बर टूमा टुक्राए र मेरो माया।
1: किप्स मोस्ट वान्टेड नम्बर 2।

0: हजुर, हाम्रो दोस्रो सेगमेन्टको पालो भइसकेको छ र दोस्रो सेगमेन्टको नाम रहेको छ माई चोइस। माई चोइसमा आज मैले ल्याएको छु समृद्धि राईको आवाजमा म चाहिँ नेपाली।
1: My choice.

0: Okay, now let's do a quick recap.
1: Are you ready?
2: Recap. Let's go.
0: Number 10 मा रहेको छ योई केटी फोसु माया बसु बाई आशिष अविरल एन्ड अस्मिता अधिकारी. नम्बर 9 मा रहेको छ चिसो चिसो झरी बाई प्रताप दास एन्ड रचना रिमाल. नम्बर 8 मा रहेको छ तिमी यति राम्री छौ कि बाई प्रमोद खरेल एन्ड अनु चौधरी. नम्बर 7 मा रहेको छ मलाई तानेर लैजाऊ बाई मेलिना राई एन्ड प्रज्वल कार्की. नम्बर 6 मा रहेको छ के छ खबर हिरोनी बाई चक्रबम एन्ड दीपिका बयम्बु मगर एन्ड सन्तोष परियार. नम्बर 5 मा रहेको छ माया छ मनमा छ बाई एसडी योगी एन्ड रेशमा पुन. नम्बर 4 मा रहेको छ धोका बाई एलिना चौहान. नम्बर 3 मा रहेको छ सलला कर्णाली बाई प्रमोद खरेल एन्ड नम्बर 2 मा रहेको छ टुक्राएर मेरो माया बाई मेलिना राई. ओके, रिक्याप पनि हामीले गर्यौँ. अब नम्बर 1 को सङ पनि रिभिल गर्ने बेला भइसकेको छ र यो विक नम्बर 1 मा रन सफल भएको छ इटालीको बजारमा बाई आनन्द कार्की एन्ड गङ्गा करेल. लिरिक्स रहेको छ श्री कृष्ण लुइटेलको अनि कम्पोजिसन रहेको छ लक्ष्मण सिस्को. म्युजिक दिएका छन् अर्जुन कटुवालले, मिक्स मास्टर गरेका छन् पोखराज सोनकारले. सुन्छौँ नम्बर 1 को सङ इटालीको बजारमा र गीत इन्जोय गर्नुहोला. गीत सँगसँगै विदा माग्ने समय भइसकेको छ. कार्यक्रम कस्तो लाग्यो सल्लाह सुझाव हामीलाई पक्कै पनि दिनुहोला. फेसबुक पेज रहेको छ किप्स एफएम 90.3 MHz. हामीलाई फलो गर्न सक्नुहुन्छ इन्स्टाग्राम टिकटक अनि फेसबुकमा. यति भन्दै आजको लागि म निजल पनि विदा भए. नमस्कार, टेक केयर, बाय. सुन्दै गर्नुहोला किप्स एफएम 90.3 योर कम्पेनियन.
3: किप्स मोस्ट वान्टेड नम्बर 1.

life-changing quotes. दुःखको औषधि केही नभएर आशा नै हो, यो भनाई हो विलियम शेक्सपियरको।

0: 一句一套了吗？咖喱咖
1: 喱
0: प्रत्येक दिन दिउँसो एक बजे देखि दुई बजे सम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा।
2: You can dance.
3: You can sing. All you gotta do is
4: just tune in.
3: KIPPS FM 98.3 MHz, your companion. The radio of new generation.
5: हामीलाई सुन्नुहोस् www.kippsfm.com मार्फत। Just tune in, radio नयाँ जेनेरेसनको।
6: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कूटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
7: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक।

0: तपाईं सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले बेलुकीको 9 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: Keeps FM 98.3 MHz presents Best Romantic Hindi Songs.

0: every Tuesday 12 PM and Thursday 8 PM.
1: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो
2: अब धन नमान्नुस् नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि
3: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागी गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
4: यू कैन डांस
5: यू कैन सिंग ऑल यू गॉट टू डू इज
6: जस्ट ट्यून इन
5: किप्स एफएम 98.3 मेगाहर्ट्ज योर कंपेनियन द रेडियो ऑफ न्यू जनरेशन
7: What's the secret to success?
8: Simple. Say yes to radio advertising.
7: Your brand, our voice. One message, thousands of listeners.
8: Radio advertising. Affordable, effective, and culturally close.
7: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
9: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
3: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
6: Stay connected with your favorite station keeps FM 98.3 megahertz
8: Join our community on Facebook for the latest updates and all the music you love
6: And don't stop there follow us on Instagram and TikTok too Search keeps FM 98.3 megahertz and hit that follow button today
1: सौन्दर्य स्वास्थ्य र जीवन शैली सम्बन्धी एक विशेष कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइल किप्स एफएम 98.3 मेगाहर्जमा शनिबार बेलुकी 7 बजे मङ्गलबार बिहान 7 बजे र बुधबार दिउँसो 3 बजे
4: किप्स एफएम 98.3 मेगाहर्ज

0: are you?
1: KIPS FM 90.3 MHz presents Best Romantic Hindi Songs.

0: तीस वर्ष देखि इन्टरनेट को स्पीड में मात्र होइन प्रविधि सुविधा सृजनशीलता में पनि सधैं छिटो वेल्डिङ मनसँग जोडिएको तार तपाईलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वेल्डिङ।
1: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स मा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरु सुपथ मूल्यमा तपाईका पुराना इन्भर्टर ब्याट्रीहरुको एक्सचेन्ज सुविधा तपाईका पुराना इन्भर्टर ब्याट्रीहरु ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरु लग्नुहोस् साथै तपाईको इन्भर्टर युपिएसहरु मर्मत समारका लागि सम्झनु होला।
2: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: यु क्यान डान्स
4: यु क्यान सिंग ऑल यु गॉट टु डू इज
5: जस्ट ट्यून इन
4: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
6: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
7: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
8: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
7: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
8: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
6: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
9: 01-42-35-888 98-12-35-888
10: What's the secret to success?
11: Simple. Say yes to radio advertising.
10: Your brand, our voice. One message, thousands of listeners.
11: Radio advertising. Affordable, effective, and culturally close.
10: Say yes to radio advertising where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
12: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics. Kulishwar, Kathmandu. Contact number 5302678. 5302678
1: KIPS FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.
4: Every Saturday 10 a.m., Monday 6 p.m., and Friday 2 p.m.
8: Sunau lo yaad, sunau lo geet. Bollywood Golden Hits KIPS FM 98.3 MHz Aitabar ra Mangalbar diuso 4 baje Somvar ra Shukravar biluki 10 baje Purana Bollywood Sangeet ko jadu Tapai ki radio KIPS FM ma
1: KIPS FM 98.3 MHz presents Best Romantic Hindi Songs.

0: life-changing quotes. जित्ने मान्छेहरू फरक काम गर्दैनन्, उनीहरू त सोही कामलाई फरक तरिकाले गर्दछन्।
1: नेपाली पप गीतहरूको उतार चढाव, कुन गीत कुन स्थानमा छ, साथै नेपाली पप गीतहरूबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला। टिप्स मोस्ट वान्टेड, टिप्स मोस्ट वान्टेड।
2: हरेक शनिबार मध्याह्न 12 बजे, आइतबार राति 8 बजे र मङ्गलबार बिहान 9 बजे।
3: Stay connected with your favorite station, Keeps FM 98.3 MHz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there, follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 MHz and hit that follow button today.
5: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
6: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुले

0: तेरी छ्याप छ्याप बत्ती गएर हैरानै भयो।
1: अब धन्ना नमान्नुस्, नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला। सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
4: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
5: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट।
4: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
5: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
3: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
6: 01-42-35-888 98-12-35-888।
7: Stay connected with your favorite station, Keeps FM 98.3 megahertz.
8: Join our community on Facebook for the latest updates and all the music you love.
7: And don't stop there, follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि, सुविधा, सृजनशीलतामा पनि सधैँ छिटो। वर्ल्डलिङ, मनसँग जोडिएको तार, तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ।
1: KIPS 98.3 FM, your companion.
2: Nepali Pop Flashback.

0: Don't change the station. We'll be right back. You are listening to Gibbs FM 98.3 MHz, your companion. Just tune in.
1: 하즈르 न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कूटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स

0: प्रेसको साथ अब नेपालभरि 14,000 भन्दा बढी हटस्पटहरूमा फ्री इन्टरनेटको मजा लिनुहोस्।
1: अब लाइफ इज अलवेज अन जहाँ पनि खुरु खुरु
0: कनेक्ट टु माई वर्ल्ड लिंक एन्ड अलवेज स्टे कनेक्टेड व्हेयरएवर यु आर।
2: What's the secret to success?
3: Simple. Say yes to radio advertising.
2: Your brand, our voice. One message, thousands of listeners.
3: Radio advertising. Affordable, effective, and culturally close.
2: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
4: नमस्कार अनि हार्दिक स्वागत छ। तपाईँ सुन्दै हुनुहुन्छ किप्स 98.3 FM।
5: हजुर नमस्ते अनि स्वागत छ, यो किप्स FM 98.3।
6: नमस्कार किप्स 98.3 FM।
7: यो हो किप्स 98.3 FM। तपाईँसँगको सहयात्रा।
8: नेपाली पप फ्ल्याशब्याक

0: zakovani. Ili ti mi miru zakovani.
1: Nepali Pop Flashback.

0: आर लिसनिंग टू कीप्स एफएम 98.3 मेगाहर्ट्ज़ योर कंपेनियन
1: किप्स 98.3 एफएम को आजको सम्पूर्ण नियमित प्रसारण यही सकिन्छ। भोलि बिहान पुनः रमाइला गीत संगीत र कार्यक्रमको साथमा उपस्थित हुनेछौं। शुभरात्रि।